0: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रंग बहार
2: बर्जो संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जो पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जो पेन्स।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: दुर्गाको किटाउको दुख्न तिमै दूर गर्ने झन्डु बाम, एक बाम तिन काम झन्डु बाम।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार तथा शुभ प्रभात। बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 26 गते सोमबार, सन् 2026 अक्टोबर 12 तारीक। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बूढी गण्डकी बाढ़ीले 72 घर सहित 132 संरचनामा क्षति। उङलिङबाट दुईजना महिला र तीनजना पुरूष सम्पर्कविहीन। पोखराको विन्दवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू। धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा। संघीयता सुदृढीकरणका विषयमा छलफल गरिने। पोखरामा भएको स्कूल बस दुर्घटनाकी घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो। पोस्टमार्टम पछि तीनजनाको अन्त्येष्टि। पोखराको लेकसाइडमा मिरक्याट पार्क सञ्चालनमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। सारंगीको धुनमा गुन्जियो पोखरा। गन्धर्व संस्कृतिको संरक्षणमा जोड। अन्तर्राष्ट्रिय खबरतर्फ, साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 6 जना नेता रिहा। र खेल खबरमा, विश्वकप लीग दुईमा क्यानाडालाई हराउँदै सिरिजमा नेपालको विजयी शुरूआत। पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8-71।

अब समाचार विस्तारमा सुन्नुहोस्। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि हो। नवरात्रको नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशी चण्डीको पाठ समेत गर्ने गरिन्छ। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। बुढ़ी गण्डकी बाढ़ीबाट पाँचजना सम्पर्क विहीन भएका छन् भने 132 वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ 6 बजीसम्म 132 संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढ़ीले 2 वटा पक्की पुल, 2 वटा झुलुङ्गे पुल, 3 वटा जलविद्युत आयोजना र 4 वटा हवन कुण्डमा क्षति पुगेको छ। त्यस्तै बाढ़ीबाट 45 वटा घर पूर्ण रूपमा र 27 वटा घरमा आंशिक क्षति भएको छ। यो सँगै 34 वटा गोठ, 12 वटा बंगुरका खोर तथा गोदाममा समेत क्षति पुगेको छ। 3 वटा सवारी साधनमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गोर्खाको चुनुब्री गाउँपालिका 6 चुम्तेको उङलिङबाट 2 जना महिला र 3 जना पुरूष सम्पर्क विहीन भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यस क्रममा बाढ़ी प्रभावित 82 जनाको उद्धार गरिएको छ, जसमा 9 जना विदेशी नागरिक पनि छन्। खोज तथा उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। यो सँगै 4 वटा सैनिक हेलिकप्टर पनि परिचालन गरिएका थिए। गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित चुमलिङ नजिकै उङलिङ खोलाबाट गेग्रियान बहाव आएर र्याले खोला थुनिएको पाइएको प्राधिकरणले जनाएको छ। थुनिएको केही समयपछि फुटेर बुढ़ी गण्डकी नदीमा लेदोसहितको बाढ़ी आएको प्रारम्भिक विश्लेषण रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा हिजोदेखि कार्तिक 3 गतेसम्म महानवमीसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवको अवसरमा हिजो नवदुर्गा शोभायात्रा निकालिएको थियो। विन्ध्यवासिनी मन्दिर परिसरबाट शुरू भएको शोभायात्रा पोखरा शहरका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो। शोभायात्रामा नवदुर्गाका 9 स्वरूपमा सिंगारिएका नवकन्या सहितको रथ, विभिन्न झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र राष्ट्रिय सेवा दल तथा बटुगोरको सहभागिता रहेको थियो। त्यसै गरी जल कलश सहित मातृशक्ति, विभिन्न आमा समूह, सामाजिक, धार्मिक, जाति तथा सांस्कृतिक संघ संस्थाका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, भजन समूह, उद्योग, वाणिज्य तथा वस्तुगत संघ र सर्वसाधारणको उपस्थिति रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। शोभायात्रामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख आचार्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजा आराधनामा मात्र सीमित नभई यस क्षेत्रको धर्म, संस्कृति र परम्परा संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले विन्ध्यवासिनी आयुर्वेद अस्पताल, गुरूकुल लगायतका परियोजना सञ्चालन गरेर समितिले संस्थागत रूपमा धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। नवदुर्गा महोत्सव अन्तर्गत घटस्थापनादेखि महानवमीसम्म विन्ध्यवासिनी मन्दिर परिसरमा श्रीमद देवी भागवत ज्ञान महायज्ञ समेत आयोजना गरिएको छ। महायज्ञमा कथा प्रवचन, भजन कीर्तन तथा महाआरतीको कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ। समितिका अनुसार दैनिक मध्याह 12 बजेदेखि दिउँसो 2 बजेसम्म कथा प्रवचन, दिउँसो 2 बजेदेखि 4 बजेसम्म
भजन कीर्तन र साँझ छ बजे महाआरती गरिनेछ। विन्ध्यवासिनी मन्दिरलाई पोखराको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका 28 ओखलेमा स्कूल बस दुर्घटनामा सिकिस्त भएकी घाइते अश्मी कणेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौँ लगिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौँको बीएनबी अस्पताल लगिएको जानकारी वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दिनुभएको छ। दुर्घटनामा उनीसहित 17 जना घाइते भएका थिए। 4 विद्यार्थीसहित 5 जनाको निधन भएको थियो। ज्यान गुमाएका ममता तिवारी, शुभेच्छा तिवारी र असीम कणेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। दुर्घटनापछि पीड़ित परिवारको तर्फबाट मास थानावासीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी निवेदन दिएपछि प्रहरीले अस्पताललाई पत्र लेखेको थियो। त्यसपछि मृतकको पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको हो। दुर्घटनापछि पीड़ित पक्ष र कालिका बोर्डिङ स्कूलका संचालकबीच शनिबार बिहान सहमति भएपछि मृतकको पोस्टमार्टम र दाह संस्कारको प्रक्रिया अघि बढ़ेको हो। विद्यालयले मृतकका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेको उपचार गर्ने सहमति भएको छ। दुर्घटनामा ज्यान गुमाएका 65 वर्षीय बाबुराम तिवारी र रेणुका नेपालीको भने अन्त्येष्टि पछि गरिने भएको छ। परिवारका सदस्य पोखरा आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि तत्काल नगरिएको हो। पोखरा महानगरपालिका 28 ओखलेमा शुक्रबार बिहान मास थानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कूलतर्फ आउँदै गरेको बस सड़कबाट करिब 300 मिटर तल खसेको थियो। पोखरा 28 का बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेर बसमा चढ़ेका थिए। दुर्घटनामा घाइते भएका विद्यार्थी सृष्टि तिवारी, सिमन थापा मगर र सौगात तिमिलसेनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरू तीनैजना 10 कक्षामा अध्ययनरत 16 वर्षका विद्यार्थी हुन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनामा बस चालक तुल बहादुर गुरूङ पनि घाइते भएका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हेर्दा हेर्दै बितण्डा मच्चियो, भोटेकोशीको बाढ़ीले सपनाहरू सखाप पार्यो। पोखरा उद्योग वाणिज्य संघको सभाहालमा आइतबार अर्कै वातावरण थियो। समर बहादुर गायक सारंगी रेटिरहेका थिए। उनको गलाबाट गीत फुट्यो। सारंगीको धुनसँगै पोखराको यो खर्काले सभाहल स्तब्ध बनाएको थियो। समर बहादुर गीत गाइरहेका थिए। सुन्नेहरूको आँखा रसाएका थिए। धेरैले भोटेकोशीको बितण्डा सम्झिए। कतिपय भने लामो समयपछि खर्क सुन्न पाएकोमा भावुक बने। पोखरा प्रज्ञा प्रतिष्ठानले शनिबार पोखरामा गरेको गन्धर्व गुञ्जनको दृश्य हो यो। कार्यक्रममा गन्धर्व समुदायको बाहुल्यता रहेकोमा पोखरामा उनीहरूलाई एकै ठाउँमा ल्याइएको थियो। सारंगी र गन्धर्व संगीत मन पराउने जमातलाई प्रतिष्ठानले जोड़ेको हो। कार्यक्रममा कथा सारंगीको विषयमा वैचारिक मन्थन भएको थियो। साथै विभिन्न सांस्कृतिक परिस्थितिहरू पनि राखिएको थियो। कार्यक्रममा मंगल धुन, भजन, निर्गुण खर्का प्रस्तुत गरिएको थियो। रतेउली लोकगीत, तरवार नाच र मौलिक गीतहरू पनि प्रस्तुत गरिएका थिए। पोखराका मेयर धनराज आचार्यले झलकमानको गीत गाएर कार्यक्रमको पर्दा उघारेका थिए। खर्का सुनेपछि पोखरा 4 गैरापाटनकी कृष्णदेवी प्रजापति विगततिर फर्किन्। उनले 20-25 वर्ष अघि यस्तो खर्का सुनेको बताइन्। उनी पोखराकी स्थानीय हुन्। उनको टोल ओरपर पहिला लाहुरेको बस्ती थियो। लाहुरे आएपछि बाटुले चौरबाट गन्धर्वहरू सारंगी बोकेर आइपुग्थे। उनीहरूले निकै मार्मिक गीत सुनाउँथे। कृष्णदेवीले भनिन्, त्यस्तो गीत हिजो आज सुन्न पाइँदैन। अहिले बाटोमा हिँड्दा बजाएको मात्र भेटिन्छ। आज 25 वर्षपछि बल्ल यस्तो गीत सुन्न पाइयो। कास्की सिक्लेसका संरक्षणविद डाक्टर होम बहादुर गुरूङले पनि करिब 43 वर्षपछि मार्मिक खर्का सुनेको बताउनुभयो। उहाँले विक्रमसम्म 2040 पछि देशको घटनामा आधारित गीत गन्धर्वबाट सुन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। पछिल्लो समय सारंगीको धुन सुनिए पनि गाउने चलन हराउँदै गएकोमा उनको चिन्ता रहेको छ। उनले भने, मैले 43 वर्षपछि पहिलो पटक यो भाकामा भोटेकोशीको बाढ़ीको वितण्डाबारे सारंगीको धुनसँगै कथा बुन्दै गएको सुन्न पाउँदा निकै खुशी लाग्यो। पोखरा प्रज्ञा प्रतिष्ठानले सराहनीय कायम गरेको छ। देख्ने ताराहरू अर्थात प्रतिष्ठानका मान्छेहरूले कार्यक्रम गरेर नदेख्ने नसुन्ने गन्धर्वहरूको आवाज र गीत बाहिर ल्याएका छन्। डाक्टर गुरूङले खर्का संरक्षणमा जोड़ दिएका छन्। पछिल्लो समय सारंगी सिक्नेहरू बढ़ेको उनले बताएका छनृ
गन्धर्व गुञ्जनमा श्रोता मात्र होइन गायक र वादकहरू पनि हर्षित थिए। पोखरा 32 तल्लो गगनगौंडाबाट आएका बलराम गन्धर्व निकै खुशी देखिए। प्रतिष्ठानले गन्धर्व समुदायलाई एकै थलोमा जमघट गराएको थियो। बलरामले भने, हामी एक दुईजना मिलेर गाउँदै हिँड्थ्यौं, यसरी सबै गन्धर्व समुदाय एकै ठाउँमा भएर धेरै मानिसका बीचमा कार्यक्रम गरिएकै थिएन। प्रतिष्ठानले सबैको सामु गीत गाउने अवसर दियो, निकै खुशी लाग्यो। झलकमान गन्धर्व सारङ्गी पाठशालामा 4 वर्षदेखि सारङ्गी सिक्दै गरेकी विविसा गायक पनि उत्साहित छन्। उनले सरकारले प्रतिभा प्रस्फुटनको मञ्च दिएकोमा प्रतिष्ठानलाई धन्यवाद समेत व्यक्त गरेकी छन्। कार्यक्रमले गन्धर्व समुदायलाई सम्मान दिएको प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले बताएकी छन्। कला, संगीत, इतिहास र सांस्कृतिक पहिचानको संरक्षण, पुस्तान्तरण र प्रवर्धन गर्न यो पहल गरिएको उनको भनाई रहेको आजको समाधान राष्ट्रिय दैनिकमा गन्धर्व गुञ्जनमा पोखियो बाढ़ीको वेदना धनबहादुर गुरूङले खबर लेख्नु भएको छ।

कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 27 र 28 गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को सचिवालयले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो। सम्मेलनमा संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य समन्वयन र साझेदारी सुदृढ गर्ने सम्मेलनले मद्दत गर्ने विश्वास लिएको छ। संविधानले परिकल्पना गरेको सहकारिता सहअस्तित्व र समन्वयनतामा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने सम्मेलनमा प्रदेशहरूले गरेका अभ्यास र कार्यान्वयनको क्रममा प्राप्त भएका अनुभव सफल अभ्यास र साझा चुनौतीबारे छलफल हुने बताइएको छ। संविधानमा उल्लेख भए अनुसार प्रदेशका अधिकारीको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता आवश्यक कानूनी तथा नीतिगत सुधार वित्तीय संहिताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा छलफल हुने बताइएको छ।

पोखरा तीन तेर्सापट्टी निवासी कलाकार रामबहादुर उदासको 87 वर्षको उमेरमा शनिबार निधन भएको छ। शनिबार बिहान 8:30 बजे धर्मशाला बुद्ध विहार नदीपुरमा आयोजित समारोहमा सोम स्मृति ज्ञानमाला पुरस्कार ग्रहण गर्न गएका उदास बिहारको प्राङ्गणमै बेहोश भएर ढलेका थिए। तत्कालै फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारजनले जनाएको छ। अघिल्लो दिन सम्मानको निमन्त्रणा गर्न जाँदा उहाँको अलिक सन्चो छैन, आउन पनि सक्छु सक्दिन, आउन सकिन भने पुरस्कार अरूलाई पठाउनु भन्नुभएको थियो, छिमेकी श्याम साक्यले भन्नुभयो। कार्यक्रम स्थल धर्मशाला बुद्ध विहार र उदासको निवास करिब 100 मिटरको फरकमा पर्छ। स्वर्गीय उदासको पोखरा तीन स्थित तुलसी घाटमा दाह संस्कार गरिएको खबरमा उल्लेख रहेको छ।

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत, मनोरञ्जन तथा विभिन्न सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित मेयर क्राफ्ट पार्क सञ्चालनमा आएको छ। चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा 4.5 करोड़ रूपियाँ लगानी गरिएको मेयर क्राफ्ट इन नेपालका संचालक सागर भट्टराईले बताउनुभयो। आइतबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले समुदायमा जोड़िएर काम गर्ने, सहकार्य बढ़ाउने र नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले पार्कको शुरूआत गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार पार्कलाई व्यावसायिक गतिविधिसँगै विभिन्न रूचि र पृष्ठभूमिका मानिसहरू भेटघाट गर्ने, नयाँ अनुभव साटासाट गर्ने तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा स्थलको रूपमा विकास गर्न खोजिएको बताउनुभयो। मिर्क्या पार्कको मूल अवधारणामा मानिसहरू भेट्ने, नयाँ ठाउँ अनुभवसँग जोड़िने तथा आपसी सम्बन्ध सुधार गर्ने सोचमा आधारित रहेको भट्टराईले बताउनुभयो। यसअघि योजनाको रूपमा अघि बढ़ाइएको अवधारणालाई अहिले भौतिक संरचनासहित कार्यान्वयनमा ल्याइएको उहाँको भनाइरहेको छ। पोखराको लेकसाइड स्थित स्ट्रीट नम्बर 17 रहेको पार्कमा खाना, कफी, बेकरी, खेलकुद, संगीत लगायतका गतिविधि हुने खबरमा उल्लेख रहेको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0175-4558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवेभ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46-5525।
5: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी लामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36-816। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: हेलो
14: हजुर नमस्कार
13: हेलो
14: नमस्कार काका सुन्नु भएन
13: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
13: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
14: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
14: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
16: होम केयर सेवा होम केयर सेवा
17: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
16: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
16: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
16: सुत्केरी नवजात शिशुको हेरचाह
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
17: डाक्टर ल्याब सेवा
16: औषधि डेलिभरी सेवा
17: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-77
15: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। बेनी नगरपालिका दुई स्थित भसेको पहिरो मैग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ बेनी सड़कको मुख्य चुनौती बनेको छ। यही असोज 8 देखि 11 गतेसम्म झरीका कारण मैग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसबसेमा बाढ़ीको कटानले सड़क भाँसिएको र बगेका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ़ेको छ। पर्वत र बागलुङ जोड्ने मालुङ्गा पुलको पहुँच मार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाड़ी लोकमार्ग भएर बागलुङ रूकुम पूर्व जाजरकोट र पोखरा काठमाडौँ जाने आउने सवारी साधनको पनि बागलुङ बेनी मालडुङ्गाको वैकल्पिक सड़क प्रयोग गरिएका छन्। बेनी नगरपालिका दुई खवारका कमल सुवेदीले सड़क दबेको ठाउँमा हिलोमा गाड़ी फस्ने, उकालो उक्लन नसक्ने, सवारी साधनको जाम हुने साँगुरो भएकाले दुर्घटनाको जोखिम बढ़ेको बताउनु भएको छ। दशैंको रौनकसँगै तनहुँको आबु खैरिनी गाउँपालिका एक स्थित आदिमूल यान्चोकका बारी सयपत्री फूलले पहेलपुर बनेका छन्। 3 वर्ष अघि शुरू भएको व्यावसायिक फूलखेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूलखेतीले स्थानीय 45 महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ़ाएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाईमै 50 किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमै उत्पादन भएको फूल बिक्री गरेर आमदानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ। समूहकी अध्यक्ष सुन्दली गुरूङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका छन्। पहिलो टिपाईमै माग अनुसारको फूल खेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उहाँले बताउनु भएको छ।

वडा प्रहरी कार्यालय बगर अन्तर्गत पोखरा एक सिम्पानी स्थित जौबारीमा नवनिर्मित प्रहरी बीटको पक्की भवन समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। घटस्थापनाको अवसरमा असोज 25 गते आयोजित विशेष समारोहका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक नवीन कार्कीको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण सम्पन्न भएको हो। जेएनजी प्रदर्शनको क्रममा तत्कालीन संरचनामा क्षति पुगेको र सड़क विस्तारको क्रममा स्थानान्तरण गर्नुपर्ने आवश्यकता अनुसार स्थानीय समुदायको सक्रियतामा यो पक्की भवन निर्माण गरिएको हो। गत माघ 23 गते शिलान्यास भई शुरू भएको निर्माण कार्य सम्पन्न भएसँगै उक्त भवनबाट प्रहरी सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला प्रहरी प्रमुख परीक्षक नवीन कार्कीले चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिकको साथ र सहयोगको कारण प्रहरी पुनः उभिन सफल भएको बताउनुभयो। प्रदर्शनको क्रममा उश्रृंखल तत्वहरूले क्षति पुर्याए पनि स्थानीयहरूको सहकार्यले सुरक्षा व्यवस्था थप सुदृढ बनेको उहाँको भनाई छ। उहाँले प्रहरी कर्मचारीहरूलाई असल नागरिकको सम्मान गर्न र आपराधिक मानसिकता भएकाहरूका लागि कड़ाईका साथ पेश हुन निर्देशन दिनुभयो। कार्यक्रममा जौबारी प्रहरी बीट निर्माण समितिका संयोजक इन्जिनियर प्रवीण सुवेदीले स्थानीयको आर्थिक भौतिक र श्रमदानका कारण भवन निर्माण सफल भएको बताउनुभयो। बीटको स्थापनाले यस क्षेत्रमा सुरक्षाको अनुभूति गराउनुका साथै समुदाय र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ़ बनाउने उहाँको विश्वास छ। भवन निर्माणको कुल आय व्यय प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष राधा बराल अधिकारीले कुल 16,73,382 रूपियाँ आमदानी भएकोमा 15,95,715 रूपियाँ खर्च भई 77,613 रूपियाँ बचत भएको जानकारी दिनुभयो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 18 का अध्यक्ष शिवप्रसाद तिमिल सिन्हाले युवाहरूको नेतृत्व र नागरिकको सहयोगबाटै समाज सुरक्षाको जग बलियो हुँदै जाने बताउनुभयो। समारोहमा वडा नम्बर 1 का वडा अध्यक्ष सहारा प्रधान, वडा नम्बर 1 का वडा सदस्य रामजी प्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष कृष्ण बहादुर तामाङ, संस्थापक अध्यक्ष सीता गुरूङ लगायतका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जौबारी प्रहरी बीट निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्था र सहयोगदाताहरूलाई प्रमुख अतिथि प्रहरी परीक्षक नवीन कार्कीले सम्मान गर्नुभएको थियो। कार्यक्रमको शुरूआतमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्दै भवन निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार प्रकट गर्नुभयो। प्रहरी बीट निर्माण समितिका संयोजक इन्जिनियर प्रवीण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा को निर्माण समितिका सचिव मिलन शमशेर राणाले सञ्चालन गर्नुभएको थियो। गजलकार स्वर्गीय प्रकट पगेनी शिवको अर्धकतको शालिक शनिबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ। कास्कीको रूपा देउराली स्थित ठूलो वन पाखाको हरित पार्कमा पगेनीको शालिकको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अनावरण गर्नुभएको हो। शालिक अनावरण गर्दै पालिका अध्यक्ष ओझाले गजलकार पगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुआयामिक योगदान रहेको उल्लेख गर्नुभयो। पालिका अध्यक्ष ओझाले स्वर्गीय पगेनीले पछिल्लो समय रचना गर्नुभएका श्रृंगारिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै गीत र मुक्तकमा पनि अब्बल रहेको बताउनुभयो। प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टीकाराम पगेनीको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा रूपा गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरूङ, रूपा बाङमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेल, साहित्यकार कृष्ण मरासिनी, शकुन्तला पगेनी, झलक कुमार गुरूङ, नारायण राज घिमिरे, रामलाल श्रेष्ठ, माधव वियोगी प्रतिष्ठानका सचिव प्रज्वल शर्मा पगेनी, प्रतिष्ठानका शिव त्रिपाठी लगायतले स्वर्गीय पगेनीका बहुआयामिक क्षेत्रको चर्चा गर्नुभएको थियो। शालिक 2,87,000 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष टीकाराम पगेनीले बताउनु भएको छ।

जिल्ला प्रहरीकारले पर्साले चाडबाड़को समयमा हुन सक्ने चोरी दगैटी र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न आफ्ना धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ। कार्यालयले हिजो शुभकामना व्यक्त गर्दै चाडबाड़को समयमा हुन सक्ने चोरी दगैटी लुटपाट र आपराधिक क्रियाकलापबाट बच्न आफ्नो धनमाल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

0: सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मरमतका लागि 1 करोड़ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुर स्थित दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मरमतका लागि 1 करोड़ बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। भोटेकोशी त्रिशुली विनाशकारी बाढ़ीको कारण जनजीवन प्रभावित भएर कठिन परिस्थितिमा जीवनयापन गरेका धादिङको गल्छी गाउँपालिका 6 मेहेदास दोभानका प्रभावित परिवारका लागि राहत सामग्री वितरण गरिएको छ। घर परिवारको दैनिक जीवन सहज बनाउन तथा चिसो मौसममा बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले प्रभावित परिवारलाई ओढ्ने ओछ्याउने सामग्री र बालबालिकालाई न्यानो कपड़ा उपलब्ध गराइएको हो। असल छिमेकी सहयोग संघ गोनेसा कास्की पोखराको सहयोग तथा चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिडास नेपालको समन्वयनमा मेहेदास दोभान बाढ़ी प्रभावित साथी परिवारलाई राहत सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्राकृतिक विपदबाट मृत्यु तथा बेपत्ता भएका 9 जना परिवारलाई जनै 10,000 का दरले नगद हस्तान्तरण गरिएको गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो। आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा विभिन्न विधामासीय सदस्य विद्यार्थी र कर्मचारी सम्मान सहित सकिएको छ। आइतबार पोखराको नदीपुर स्थित साक्य समाजमा आयोजित सभामा ज्येष्ठ सदस्यदेखि उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीलाई सम्मान गरिएको हो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्व
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: Mania Extreme Energy Drink.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929 98028 59321 061 581 871।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-027-29।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905, मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
0: गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भरू, मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ। उपसभापति पदमा खुलातर्फ चन्द्र भण्डारीले सर्वाधिक 3,735 मत प्राप्त गरी विजय हुनुभएको हो। मधु आचार्य पनि 2,342 मतसहित उपसभापतिमा विजय हुनुभयो। समावेशी उपसभापति पदमा विनोद चौधरी 1,775 मतका साथ निर्वाचित हुनुभएको खबरमा उल्लेख रहेको छ। यसैबीच नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुला महामन्त्रीतर्फ पौडेलले 4,194 र राणाले 2,330 मत पाउँदै विजयी हुनुभएको हो। खुला महामन्त्रीतर्फका अन्य प्रत्याशीहरूमा डाक्टर सुनिल शर्माले 2,257, गुरूराज घिमिरेले 1,513, नयनसिंह महरले 1,134, अमर सिंह पुनले 1,125, शंकर भण्डारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभएको छ। यसैगरी महामन्त्री महिलामा डाक्टर डिला संग्रौला पन्तले 3,118 मतसहित निर्वाचित हुनुभयो। उहाँका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2,864 र रीता खनालले 804 मत प्राप्त गर्नुभएको खबरमा उल्लेख छ। पोखरा महानगरपालिका 14 स्थित विशाल नगर टोल विकास संस्थाको 13 वार्षिक साधारण सभा तथा 6 अधिवेशनबाट कृष्ण कुमार श्रेष्ठ

को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनबाट उपाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल, सचिवमा शान्ता देवपुटा र कोषाध्यक्षमा यशोदा गौतम चयन भएका छन्। यसै गरी सदस्यमा बाबुराम रेग्मी, नानु गुरूङ, रोबी गुरूङ, दिनेश पन्त र सुनिता नेउपानी चयन भएका हुन्। नयाँ कार्य समिति चयनका लागि गठित निर्वाचन मण्डलको संयोजकत्वमा मनोज गुरूङ तथा सदस्यमा तिलक प्रसाद तिवारी र भूवेन्द्र गिरी रहनु भएको थियो। निर्वाचन मण्डलको समन्वयनको नयाँ कार्य समिति चयन गरेको हो। पोखरा महानगरपालिका 14 मजेरीपाटन स्थित मजेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभाले संस्थाको आर्थिक प्रतिवेदन सहित विभिन्न प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साधारण सभाको अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै भाइकाजी विकेलाई यस वर्षको मजेरी सम्मान प्रदान गरिएको हो। सहकारीले आफ्ना सदस्यलाई 14.3% लाभांश वितरण गर्ने जानकारी दिएको खबरमा उल्लेख छ। संगम बचत तथा ऋण सहकारी संस्थाले नवनियुक्त सल्लाहकार तथा विभिन्न उपसमितिका सदस्यहरूबीच दशैं र तिहारको शुभकामना आदान प्रदानसँगै कार्य जिम्मेवारी

0: आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कक्रोज आन्दोलनका संस्थापक अभिजित दीपके सहित तीनजना नेता रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गरिएको भनेको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको कक्रोज जनता पार्टीको मुख्य कानूनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी म्याजिस्ट्रेट अदालतले दीप्सके सहित तीनजनालाई एक वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर पहिलो पटक हिजो आयोजना गरिएको पोखरा पाँच कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 अन्तर्गत पुरूषतर्फको उपाधि मन कुमार रोका मगरले हात पार्नु भएको छ। निर्धारित 50 किलोमिटरको दूरी 5 घण्टा 21 मिनट 54 सेकेण्डमा पूरा गर्दै उहाँले उपाधि हासिल गर्नुभएको आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखराले जनाएको छ। यस विधामा तिलक बहादुर सुनवार दोस्रो स्थानमा हुनुभयो। उहाँले 5 घण्टा 22 मिनट 37 सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो। तेस्रो स्थान हासिल गर्नुभएका दल बहादुर कुँवरले 5 घण्टा 29 मिनट 12 सेकेण्डमा दौड़ पूरा गर्नुभयो। 5 घण्टा 43 मिनट 41 सेकेण्डमा दूरी पार गर्दै रमेश लिम्बू चौथो स्थान प्राप्त गर्नुभयो। अर्जुन कुलुङ राई 6 घण्टा 18 मिनट 35 सेकेण्डमा निर्धारित दूरी पार गर्दै पाँचौं स्थानमा हासिल गर्नुभयो। 50 किमी महिलातर्फ कल्पना बुढाले उपाधि जित्नुभयो। उहाँले निर्धारित दूरी 7 घण्टा 17 मिनट 24 सेकेण्डमा पूरा गर्नुभयो। निर्मला राईले 7 घण्टा 21 मिनट 37 सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो। 7 घण्टा 24 मिनट 24 सेकेण्डको दूरी पूरा गरी सन्देवा बुढा तेस्रो हुनुभयो। 8 घण्टा 38 मिनट 30 सेकेण्डको दूरी पार गरी कोपिला श्रेष्ठ चौथो स्थान हासिल गर्दा निरुता कोइरालाले 8 घण्टा 45 मिनट 46 सेकेण्डमा निर्धारित दूरी पार गरी पाँचौं स्थान प्राप्त गर्नुभयो। त्यस्तै 16 किलोमिटर पुरूषतर्फ 1 घण्टा 7 मिनट 53 सेकेण्डमा निर्धारित दूरी पार गरी धीरोज बहादुर बुढाले उपाधि जित्नुभयो। श्रीकाश राईले 1 घण्टा 8 मिनट 1 सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो। 1 घण्टा 8 मिनट 6 सेकेण्डमा दूरी पूरा गरी निरोज भट्ट तेस्रो स्थानमा रहनुभयो। 1 घण्टा 9 मिनट 12 सेकेण्डमा दूरी पूरा गरी गोपाल तामाङ चौथो हुनुभयो। 16 किलोमिटर महिलातर्फ दीपा बस्नेतले पहिलो स्थान प्राप्त गर्नुभयो। उहाँले 1 घण्टा 30 मिनट 4 सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो। विपना लामा 1 घण्टा 30 मिनट 34 सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुँदा सञ्जिला राईले 1 घण्टा 39 मिनट 6 सेकेण्डमा दूरी पार गरी तेस्रो स्थान प्राप्त गर्नुभयो। सरस्वती डुम्राकोटीले 1 घण्टा 40 मिनट 36 सेकेण्डमा दौड़ पूरा गरी चौथो स्थान प्राप्त गर्नुभयो। 50 किलोमिटर तर्फ पहिलो हुने पुरूष तथा महिला धावकले जनै 1,50,000, दोस्रो हुनेले 1,00,000, तेस्रो हुनेले 75,000, चौथो हुनेले 25,000 र पाँचौं स्थान हासिल गर्नेले 15,000 सहित पदक प्रमाणपत्र प्राप्त गर्नुभएको थियो। त्यसै गरी 16 किलोमिटर पहिलो हुनेले 25,000, दोस्रो हुनेले 15,000, तेस्रो हुनेले 10,000 र चौथो हुनेले 5,000 सहित पदक प्रमाणपत्र र नगद प्राप्त गर्नुभएको हो। पुरूष र महिला दुवैतर्फको विधामा समान पुरस्कार राशि राखिएको थियो। प्रतियोगिताका विजेता धावकलाई नेपाली सेनाका पश्चिम प्रेतना उपरथी भोलानाथ थापा, कीर्तिमानी धावक वैकुण्ठ मानन्द, नेपाल भूतपूर्व खेलाड़ी मंच पोखराका अध्यक्ष दिल बहादुर गुरूङले नगद पुरस्कार र पदक प्रमाणपत्र प्रदान गर्नुभएको थियो। 50 किलोमिटर दौड़ पोखरा महानगरपालिका 24 स्थित कास्कीकोटबाट शुरू भई सराङकोट, वृन्दावासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घारमी डाँडा, ढिकी डाँडा, जुप्राङकोट, बयलखर्क, महापुरूष डाँडा, चोखले डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपलडारी, रालेचौर, काउकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर समापन भएको थियो। 16 किलोमिटर दौड़ कास्कीकोटबाट शुरू भई सराङकोट, वृन्दावासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बाल मन्दिर, माध्यमिक विद्यालय, नारायण स्थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका 11 स्थित फूलबारी ब्यारेकमा गई सकिएको थियो। पोखराको विजयपुर स्थित नेपाली सेनाको पश्चिम प्रेतना को सहयोगमा उक्त दौड़ प्रतियोगिता आयोजना गरिएको हो। नेपाल भूतपूर्व खेलाड़ी मंचका पूर्व अध्यक्ष एवं प्रतियोगिताका रेस डाइरेक्टर तेज गुरूङले नेपालको शाहवंशी इतिहाससँग जोड़िएको कास्कीकोट सहित ऐतिहासिक महत्वका सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काउकोटलाई समेटेर अल्ट्रा ट्रेल रेस आयोजना गरिएको बताउनुभयो। यस दौड़ प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोड़ेको उहाँको भनाइ छ। र ओमानमा जारी आईसीसी विश्वकप लीग दुई अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले आइतबार सम्पन्न खेलमा क्यानाडालाई 24 रनले पराजित गर्दै सिरिजमा विजयी शुरूआत गरेको हो। खेल खबर सँगै बिहान छ बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बुढी गण्डकी बाढ़ीले 72 घरसहित 132 संरचनामा क्षति। उङलिङबाट दुईजनाको महिला र तीनजना पुरूष सम्पर्कविहीन। पोखराको विन्दवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू। धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा। संघीयता सुदृढकरणका लागि छलफल गरिने। पोखरामा भएको स्कूल बस दुर्घटनाकि घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो। पोस्टमार्टमपछि तीनजनाको अन्त्येष्टि। पोखराको लेक साइडमा मिरक्याफ्ट पार्क सञ्चालन। खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। सारंगीको धुनमा गुन्जियो पोखरा। गन्धर्व संस्कृतिको संरक्षणमा जोड। अन्तर्राष्ट्रिय खबरतर्फ, साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोज आन्दोलनको संस्थापक सहित तीनजना नेता रिहा। र खेल खबरमा विश्वकप लीग दुईमा क्यानाडालाई हराउँदै सिरिजमा नेपालको विजयी शुरूआत। पोखरा पाँचकोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेसको उपाधि मन कुमार रोका मगर र कल्पना बुढालाई। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।

0: drip on ya.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: Coffee ready.
7: Wow, thank you. You sound like a chisavendit banautu. Mangaldeep scent 3-in-1 ka saath.
8: I love the scent.
7: I love it too. Hamile man parcha bhane, bhagwan lai pani man parcha.
8: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
9: रंग बहार रंग बहार
10: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
9: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
10: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
9: वर्ज पेंट

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर, कति छाप डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनै दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर तिमी झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा खैमा बिलन चन्ने यामो
4: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817।

0: Bunnia. Extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

0: मत मगाउने स्वाद जस्ते सम्बन्ध गास्त ज्ञान मसाला ज्ञान मसाला।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: sip on ya. Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625903
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
5: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
6: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
5: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
5: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 0161 533 123 98 028 50 701 98 028 50 702
7: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
8: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
7: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
8: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
7: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
8: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
7: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
8: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर
7: नेपाल आदिवासी जनजाति महासंघ 93.4

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अर्पिनसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। चाडबाडको समय छ, चाडबाडको यो समयमा आफ्नो पनि ख्याल गर्नुपर्ला, अर्को पनि ख्याल गर्नुपर्ला। वर्षा सके पनि यता कता बाढ़ी पहिरोहरू आइरहेका छन्, जसले हामीलाई निकै पीड़ा दिइरहेको छ। उता भोटेकोशीको त्यो बेतण्डापछि फेरि भिडिकोडिङमा आएको जुन पहिरो र त्यसपछिको बाढ़ीले धेरैलाई दुःख दिएको छ र त्यो दुःख सारा नेपालको एउटै दुःख भएको छ। त्यो दुःखमा आफ्नो ठाउँबाट फेरि पनि पुनर्जागरण हुनुपर्ने, पुनर्जागरण गराउनुपर्ने, मलमपट्टी लगाउनुपर्ने काम छँदैछन्। त्यसतर्फ हामी सबै अग्रसर भएका छौं। चाडपर्वको यो समय भइरहेको बेला धेरैको क्यालेण्डर पहिल्यै तय भएको थियो। आफ्नासँगको भेटघाट, आफ्नासँगको भेटघाट, घर परिवारसँगको भेटघाट, कति आउँदै हुनुहुन्छ होला, कति आउने तर्खरमा रहिरहनु भएको छ होला। आउँदा जाँदाका यहाँका ती यात्राहरू सुखद रहन् र घर परिवारसँगको साथीभाइसँगको यो मेलमिलाप अलि सृजनात्मक पनि होस्। हरेक वर्ष चाडबाडको यो नजिकैको बेलामा केही दुर्घटनाहरू हुने गरेका र तिनले अर्को पीड़ा हामीलाई थप्ने गरेका प्रसंगहरू पनि छन्। केही दिन अगाडि मात्रै कास्कीमै जुन स्कूल बस विद्यार्थी सहितको दुर्घटना भयो, जसले हामीलाई अर्को पीड़ा थप्यो। यस्ता पीड़ाहरू नथपिनका लागि पहिले नै पूर्व सतर्कता, सजगता र मेसिनरी चीजहरूको जाँच पताल हुनु निकै जरूरी रहेको छ। आज चाडबाडको यो समय आइरहँदाखेरि ट्राफिक व्यवस्थापनका कुराहरू, सुशासनका कुराहरू, भ्रष्टाचारका कुराहरू र नागरिकले गरेको अपेक्षाका बारेमा समाजका मान्छेहरूसँगको त्यो कुरो म तपाईँलाई सुनाउँछु। सामाजिक व्यक्तित्व छेज गाजी गुरूङजीकोलाई मैले निम्ति आएको छु। उहाँले सुशासनका कुराहरूमा र ट्राफिक व्यवस्थापनका कुराहरूमा बढ़ी चासो लिने गर्नुहुन्छ र विभिन्न ठाउँ ठाउँमा गएर स्कूल विद्यालयहरूमा त्यहाँ पनि विद्यार्थी भाइ बहिनीहरूसँग यी कुराकानीहरूको अनुभव साथफेर गर्ने गर्नुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्कार। सम्पूर्ण संसारमा फैलिएर बसेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई मेरो पुरानो जन्मभूमि गाउँ ताँचोकोट गाउँ हाल बसोबास बाग बजार पोखरामा 16 जनवरी 1980 सिङ्गापुर पुलिसमा भर्ती, सिङ्गापुर पुलिस नम्बर 98 जीआरओ नम्बर 47-59, बगर प्रहरी सामुदायिक, नेपाल रेड क्रस, इन्टरनेशनल रेड क्रस आजीवन सदस्य, नेपाली कांग्रेसको विशिष्ट कोइरालोको सिद्धान्त फलो गर्ने म क्रियाशीलता सदस्य लगायत छिन्। बुद्ध जन्मभूमि देश नेपालमा कसरी हुन्छ भ्रष्टाचार, नेता र कर्मचारी सम्पूर्ण अन्त, बुद्ध जन्मभूमि देश नेपालको विकास गर्नुपर्छ भन्ने सोच भएको म चिस्काजी गुरूङको तर्फबाट सम्पूर्ण यो अन्नपूर्ण एफएमका हाम्रो अर्जु भाइ लगाएका छन्, अन्नपूर्ण एफएमका सम्पूर्ण सञ्चालक र संसारमा फैलिएर बसेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई विजयदशमीको साथमा, शुभकामनाको साथमा मेरो दुई हातको एक मुठो एक रगत सम्झेर चाहिँ बुद्ध जन्मभूमि देशमा नेपालमा यो बाढ़ी पहिरो अन्त होस् भनेर चाहिँ हार्दिक न्यानो आवेदन नमस्कार दिन चाहन्छु।
1: अब बेला बेलामा यो ट्राफिक सचेतनाका कामहरू गरिरहनुहुन्छ, विद्यार्थीहरूलाई पनि बुझाउने, आफ्नो छेउछाउमा पनि बुझाउने, अनि सम्बन्धित निकायहरूसँग पनि यी कुराकानीहरू गर्ने गर्नुहुन्छ। पछिल्लो क्रममा हाम्रा बाटाघाटामा ट्राफिक व्यवस्थापन कस्तो छ?
2: यो खास चाहिँ ट्राफिकको नियम भने चाहिँ संसारको एउटै हो, तर हाम्रो नेपालमा चाहिँ यो ट्राफिक जाम हुनु कारण चाहिँ एउटा चाहिँ के हो भने नेपाल जुनै उसो नेपालमा चाहिँ हरेक क्षेत्र, हरेक विभाग, हरेक उसमा चाहिँ नियम पालना गर्दैन। नियम पालना नगर्नेले गर्दाखेरि पनि त्यो ट्राफिक जाम भइरहेको छ, अनि प्लस चाहिँ यो कुनै ट्राफिकले राम्रो काम गरिराख्दैछ नि, जस्तै चाहिँ अस्ति महिला प्रहरीले काठमाडौँमा एउटा नाम मैले चाहिँ याद गर्न सकेन, एउटा भाइले चाहिँ हात हाल्यो, तर यस्तो हात हाल्ने जस्तो गर्नेमा सिङ्गापुरमा चाहिँ 10 वर्ष कैद हुन्छ। तर हाम्रो नेपालको कानून के छ? तर चाहिँ हाम्रो नेपालमा यो ट्राफिकको विषयमा खास जान नहोस् भन्नको लागि म सुरुको अब ग्यारेजबाट निकालेकोदेखि म सम्पूर्ण म भनिदिन्छु, हामी चाहिँ नै गाडीको ग्यारेजमा जानुभन्दा पहिला सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। स्वास्थ्य ठिक छैन भने हामीले ग्यारेजमा जानु हुँदैन। यदि ग्यारेजमा जान्छ र हामीले ग्यारेजमा गएपछि हामीले किनभने त्यो पहिलोचोटि चेक गर्नेलाई फर्स्ट पिरियड भन्छ, हामीले पेट्रोल पानी डिजेल त्यो उसको डिजेलदेखि लिएर त्यो सबै चेक गर्ने, अनि गाडीको बाहिरको बढी भाग सबै चेक गर्ने र सबै बढी भाग चेक गरेपछि हामीले गाडी स्टार्ट गर्ने। गाडी स्टार्ट गरेपछि त्यो राशि बार्ने हेडलाइट इन फ्रन्ट लाइट अनि लेफ्ट हेन्ड राइट सिग्नल लाइट पार्किङ लाइट अनि रिभर्सिङ लाइट अनि प्लस त्यो सबै चेक गर्नुपर्छ। त्यो चेक गरेपछि हामीले चाहिँ अब गाडी बाहिर निकाल्ने। बाहिर निकाल्दाखेरि हामीले चाहिँ जहिले होस् बाटोको अब त्यो मुभमेन्ट हेर्नुपर्छ, अनि लुक लेफ्ट एन्ड राइट इन फ्रन्ट दाहिने बायाँ अगाडि सबै चेक गरेर कतापट्टि घुम्छ त्यतापट्टि अब हामीले सिग्नल दिएर गाडी घुमाउनुपर्छ। तर चाहिँ यहाँ हाम्रो नेपालमा के छ, कतिले सिग्नलै नदिकन घुमाउँछ, हो त्यसले गर्दा दुर्घटना बढिरहेको छ। अनि साथै चाहिँ अब हामीले यहाँ पनि एउटा डिफल्टर मैले हिजोको दिनमै अब मैले देख्यो डबल येलो लाइनमा पार गर्न सक्दैन, तर हाम्रो सिम्पानी एरियामा डबल येलो लाइन छ। त्यहाँ मैले कति सिम्पानी एरियामा चाहिँ अब कति कहाँ अब त्यहाँ काङ्ग्रेसको एमालेको माओवादीको नेताहरू पनि बसेको छ, तर त्यही ठाउँमा चाहिँ अब डबल येलो लाइनमा गाडी पार गरेको देख्छ, एउटा हो त्यसले गर्दा नै घटना हुन सक्छ। अनि एउटा चाहिँ के छ भने राउन्डिङ बोर्डमा पाउँदा खास दाहिनेबाट आउनेलाई हामीले पाउँदा दिनुपर्छ, तर राउन्डिङ बोर्ड नै दाहिनेबाट आउनेलाई पनि दिँदैन, अनि जब चाहिँ सिग्नल नदिकन काटेको हुन्छ। अनि एउटा चाहिँ नि के हो भने गाडीको पक्का इन्टरनेसनल लमा कानुनमा, अनि हाइवेमा छ भने हाइवे 80 माथिको स्पिडमा छ भने गाडीको डिस्टेन्स चाहिँ 30 मिटर डिस्टेन्स भन्छ। नर्मल स्पिड जस्तै अब मनपुल टु बगरको एरियामा नर्मल स्पिडमा 10 मिटरको डिस्टेन्स राखेर चलाउने भन्छ, तर हाम्रो यहाँ 1 मिटरको डिस्टेन्स पनि राख्दैन, त्यही भएर चाहिँ गाडी ठोकिन्छ। अनि त्यो डिस्टेन्स राखेन भने के हुन्छ भने एउटा अनि अगाडिको गाडीले रिभर्सिङ भएर ठोकियो भने त्यो पछाडिको गाडीको गल्ती हुन जान्छ। त्यही भएर सम्पूर्ण हाम्रो नेपाली दाजुभाइले गाडीको डिस्टेन्स फलो गरिदिन्छ होला भन्ने म त्यो आशा पनि गरिदिन्छु। अनि जस्तै अब यो ओभरहेड ब्रिज राउन्डिङ बोर्ड ट्राफिक लाइट अनि जेब्रा क्रसिङ त्यो एरियामा कम्ती भनेको 50 मिटरसम्म हामीले गाडी पार गर्न पाउँदैन इन्टरनेसनल कानुनमा त्यो छ, तर यहाँ हाम्रो अब त्यसो भने गाडी पार गरिराखेको हुन्छ पार गरि। अनि फेरि अस्ति एक दिन मैले म चाहिँ पगर घरबाट मेरो तल घरमा जाने बेलामा दुईजना प्रहरी भाइहरू भेट्यो, हेलमेट नलागेन चलाएको हुन्छ, मैले रोकिहाल्यो भाइ यो चाहिँ नि हाम्रै त्यो चाहिँ बगरकै प्रहरीहरू रहेछ, पछि हेलमेट बिना त्यो चलाएर चाहिँ होइन भाइ चाहिँ यस्तो नगर्नु है भन्दाखेरि उसले चाहिँ होइन दाइ हेलमेट छोडेर आएर चाहिँ त्यही भएर लो कहाँ छोड्यो भने होइन आइपुग्यो अब बाहेपट्टि हो भने लो त्यो गल्ती त्यो यो चाहिँ नगर्नु भएछ एकदम गल्ती छ भनेर मैले त्यो उसलाई त्यो पनि सम्झाएँ। अनि एउटा फेरि अब हाम्रो के छ भने हाम्रो गाउँ चाहिँ जहिले पहाडी क्षेत्र उकालो ओह्रालो छ, उकालो ओह्रालोमा हाम्रो मान्छेले खास चाहिँ त्यसको घुम्ती उकालो ओह्रालो हेरेर चाहिँ गियर 1 2 3 4 5 5 4 3 2 1 त्यो गियर मिलाउनुपर्छ। तर यहाँ मैले कति मान्छेको हेऱ्यो कि अब कोहीको गियर चाहिँ 4 नम्बर गियर कोहीको 5 नम्बर गियर हुन्छ हाई गियर, त्यो 5 नम्बर हाई गियरमा घुमाउने कारणले गर्दा गाडी चाहिँ नि खोलातिर भिडतिर गुल्टिने त्यस्तो हुन्छ। खास चाहिँ उकालो र हाइवे उसमा चाहिँ गियर 1 2 1 त्यसमा राख्यो भने 100% सुरक्षित हुन्छ। अनि हामीले गाडी उकालोमा जाँदा गाडी उकालो चलाउँछ, त्यो उकालो जाँदाखेरि हामीले कुन चाहिँ गियरमा चलाएको छ भरे ओह्रालो झर्दा नि त्यही गियर लगाउनुपर्छ खास। तर यहाँ हाम्रो बुद्धजन देश नेपालमा त्यो गियरको वास्तै गर्दैन। अनि फेरि एउटा फेरि के छ भने हाम्रो नेपालमा यो बाटो रोडको साइनहरू पनि राम्रो छैन, राम्रो पनि छैन, सरकारले फलो पनि अब त्यो बनाएको छैन, जनताले नै फलो गर्दैन, राख्यो भने त्यस्तो छ। त्यो फलो नगर्ने यस्तो कारण, गल्ती हुने कारण खास के हो भने, खास नै घरको बाबुआमा राम्रो भयो भने जनता छोराछोरी राम्रो हुन्छ, र त्यसको नेता सबभन्दा माथिको नेता राम्रो हो भने जनता पनि राम्रो हुन्छ। कारण अहिले हाम्रो नेपालमा जनताको गल्ती छैन, खास छैन, नेताको नेताले ठिक नगर्नले गर्दा बिग्रिरहेको छ। तर अहिले म एउटा नयाँ युवा नेता अब भन्दै गोर्खाको अब सुदन गुरुङ गृहमन्त्री, ऊ चाहिँ हरेक फिल्डमा खटिएको देख्दा म एकदम खुसी, भेरी भेरी हेप्पी। प्लस चाहिँ अब बालन साय र सुदन गुरुङले नेपालको सबै भ्रष्टाचार नेताहरू, यो विदेशमा पैसा लगाएर राख्ने नेताहरू पनि सबै थुनेर विदेशको पैसा पनि नेपालमा ल्याउँछ होला भन्ने मैले त्यो आशा नै गरेको छु। अनि फेरि हामीले चाहिँ विशेष गरी यो विदेशमा समुद्र हुन्छ, हाम्रो यहाँ चाहिँ लेक साइड छ, त्यो बेला घाम लागेको बेला टल्किन्छ, त्यो बेला छायाले मान्छे झुकिन्छ, त्यस्तो मैले हामीले एकदम स्पिडको ख्याल गर्नुपर्छ, स्पिडको ख्याल गर्नुपर्छ। र हामीले चाहिँ अब जस्तै अब रातो गाडीको अब रातो सिग्नल निक्लिन्छ भने रोक्ने, पहेँलोमा स्ट्यान्ड बाई हरियोमा अगाडि बढ्ने भन्छ। तर यहाँ हाम्रो कोही कोही मैले कति ठाउँमा मैले अस्ति एक हप्ता अगाडि भेट्यो, अनि एक हप्ता गाडी त्यो रातोमा स्वाट काटेको भेट्यो, मैले चाहिँ पछि ठ्याक्क गयो जुम तानेर त्यो गाडीको फोटो खिचेको, भरे फोटो खिचेको खिचेर चाहिँ मैले प्रहरीलाई दियो, प्रहरीले दिँदाखेरि प्रहरीले पक्रेछ, पक्रेर जरिवाना पनि तिराएछ, जरिवाना पनि तिरायो। तर भरे त्यो भाइ चाहिँ अभि अनपढ मान्छे नै होइन, पिएनमा पर्ने भाइ परेर रहेछ कि, फेरि गर्दाखेरि अनि लो तिम्रो चाहिँ यो लाइसेन्स लिनलाई उहाँ चिस्काजी दाईसँग माफ माग, म फोन नम्बर दिन्छु भनेर आएर मलाई भेटेर माफ मागेर बल्ल लाइसेन्स दियो यसको। अनि हिजो त्यो ट्राफिकको बारेमा हाम्रो बगरको ट्राफिकको भाइहरूसँग चाहिँ लैजाउनु मैले सम्झायो। अनि हामीले मेन चाहिँ नै अब गाडी चलाउँदा खास त विदेशमा जस्तै मैले सिङ्गापुरको लाइसेन्स छ मेरो, ब्रुनेईको अनि युकेको डेड स्टार भएको लाइसेन्स छ, सिङ्गापुर त्यो सिङ्गापुरमा चाहिँ 50 क्वेसनमा 45 मिलाउनुपर्छ, तर मैले हाइवेकोबाट मैले 50 मिलाएँ। यहाँ त अब किन 20 क्वेसनमा 9 कोही त अब ट्रायलै नदिकन लाइसेन्स पनि आउँदो रहेछ, त्यस्तोहरू कति हाम्रो त्यस्तो हो, त्यो कारणले गर्दा नेपालमा दुर्घटना भइरहेछ। त्यही भएर चाहिँ सम्पूर्ण हाम्रो बुद्ध जन्मभूमि देश नेपालको नेतागणदेखि लिएर सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ यो ट्राफिकको बारेमा एकदम पहिला ट्रायल दिएर लाइसेन्स निकालिसके पनि यो ट्राफिकको नियम पालना किन आयो, यो युट्युबमा सबै दिएको हुन्छ, सबैले चाहिँ दुर्घटना नहोस् भन्नको लागि चाहिँ सिङ्गापुरको ट्राफिकको नियमबारे फलो गरेर हाम्रो सम्पूर्ण बुद्ध जन्मभूमि देश नेपाल यो घटनाबाट चाहिँ सबै जोगिनेपट्टि सबै लाग्नेछ भनेर आशा लिएर सम्पूर्णलाई चाहिँ म त्यो प्रति गर्नुपर्छ भन्ने आशा पनि लिएको छु।
1: यो ट्राफिक व्यवस्थापनका बारेमा अनि समाजका विसङ्गतिका बारेमा केही लेख्नु भएको छ
2: ए भन्नाले,
1: केही लेख्नु भएको छ
2: यो भन्नाले दुर्घटनाहरूको बारेमा? अनि दुर्घटनाको बारेमा मैले किनभने फेसबुकमा मैले राजनीतिको बारेमा लेखेको हुन्छ, प्लस चाहिँ यो घटनाको बारेमा पनि मैले लेखेको हुन्छ। अनि प्लस चाहिँ हामीले त्यो बोल्दाखेरि कसरी बोल्ने मैले हरेक मैले फेसबुकमा हालेको हुन्छ, विशेष गरी हाम्रो राजनीतिमा लागेको हाम्रो सम्पूर्ण नेताहरू छ, अनि मसँग पेपर कलेक्सन पनि छ, मैले चाहिँ त्यो पेपर कलेक्सनहरू पनि पढेको हुन्छ। गर्दाखेरि अब त्यो घटनाको विषयमा मैले राजनीति सम्बन्धी यो कविताहरू पनि मैले हालेको हुन्छ, प्लस घटना सम्बन्धी जस्तै लुटपाट गएको भएर कति अब उहाँ संसद भवनमा नेताहरूले कति गल्ती बोलेको विषयमा नि यो चाहिँ यो गल्ती छ यो सुधार हुनुपर्छ भने मैले त्यो बारे पनि मैले लेखेको हुन्छ।
1: संसदमा बोलेको गल्तीको बारे केही लेख्नु भएको छ?
2: त्यो गल्तीको बारेमा चाहिँ यो
1: के लेख्नु भएको छ?
2: त्यसमा चाहिँ मैले के छ भने अब तपाईँलाई यो गरिदिउँ, बोल्नेको एउटा सिङ्गापुरमा जस्तै अब पोइन्टको हिसाबमा अक्षरको हिसाबमा फाइन तिराउँछ, जस्तै अब सिङ्गापुरमा सिङ्गापुरको अपोजिसन लिडर जेपी जयराजन र फ्रान्सिस हो को भन्नेले एक वर्षमा 20 मिलियन फाइन तिरे।

0: विचार गरेको नि होइन, हिसाब ठिकै छ, तर लेख्न विषयन भनेको विश्वेषा त्यो चाहिँ नि नलेखेको कारणले $6,000 अनि छ महिना जेल बसेछ। तर यहाँ हाम्रोमा त अरबौँ अरबौँ भ्रष्टाचार गर्छ भनेर लाख घरौटी राखेर निक्लिन पाउँछ। नेपालमा भ्रष्टाचार छ, त्यो कारणले नेपालमा भ्रष्टाचार कन्ट्रोल भएको छैन।
1: तपाईँ त कविता पनि लेख्नुहुन्छ है?
0: हजुर,
1: कविता
0: कविता मैले
1: हरेक होइन,
0: आज मैले पहिला मैले अर्को बुकमा राजनीतिको बारेमा लेखेको छ, यहाँ मेरो कविता चाहिँ धेरै थरीको छ,
1: सुनाउनुहोस् त।
0: यो कविको शीर्षक छ आँखा। थाकेको शरीर उदास आँखा, मनभरि पीडा, ओठमा फिक्क हाँसो अनि हर्पल, भविष्यको चिन्ता, यस्तै चल्दैछ जिन्दगानी। एउटा यो अर्को चाहिँ नि फेरि बुझाउन सकेन शीर्षक। थाहा छैन माया मैले तिमीलाई बुझाउन सकेन, या तिमीले मलाई बुझाउन सकेन, अब त मेरो शब्दहरू सकिँदै गएको छन्। यदि शब्दहरू जस्तै म पनि सकिए भने तिमीले कहिले पनि पछुत नमानु है माया। यो चाहिँ मैले खासै नै के हो भने पहिला अहिले भाउजूरमा कुलसुभ गरौँ, छुट्टो नाम भयो, सम्बन्ध विशेष भइसक्यो, ऊ चाहिँ नि अहिले यसो मैले कता कता कुरा सुन्दा मेरो नामबाट निकाल्यो भने अहिले त उसले चलाउन पाउँदैन, त्यो दिन चलाइरहेको छ अरे, अहिले हङकङ पुगेछ अरे भन्छ। अनि प्लस चाहिँ जहाँ चाबीकोहरू पनि कैफत गरेछ, मैले त्यो विषयमा मैले अब प्रहरी विभाग हुने मैले सल्लाह गरिसकेको छ, यसको के कानुन लाग्छ भनेर। अनि हो त्यसको बारे लेखेको। अनि अर्को छ दुःख पर्दा,
1: सडकको बारेमा।
0: हजुर,
1: सडकको बारेमा छैन, सडकको बारेमा
0: भन्नाले,
1: सडकको बारेमा, ट्राफिक,
0: ए ट्राफिकको बारेमा। अनि ट्राफिकको बारेमा आज मैले त्यो अर्को लेखेको छ, त्यो मैले ल्याउन सकेन। दुःख पर्दा शीर्षक छ दुःख पर्दा। रोकेर राखेको छु मैले पनि आँखामा आँसु, मनभरि हजारौं पीडाहरू छन्, म कसरी हाँसौ, दुःख पर्दा न कसैको हात पाए न कसैको साथ, अब त यस्तो लाग्छ आफ्नै जिन्दगी आफैमा बोझ भयो जस्तो लाग्छ। यो चाहिँ म अस्ति त्यो गाउँमा गएको बेला त्यस्तै अब बाटोमा त्यस्तै परेर छ, त्यो हो त्यो सम्झेर मैले त्यो कविता पढेँ। अनि अर्को विष फैलाउने शीर्षक छ विष फैलाउने। यहाँ आगो निभाउन बाहनामा घर जलाउने धेरै धेरै देखे, ओठमा अमृत भरेर मनमा विष फैलाउने धेरै देखे, भरोसा गरौं त कसैको गरौं, यो स्वार्थी संसारमा अगाडि अंगालो हाली छाडी छुरी दसे जस्तो वचन शब्द गर्ने धेरै देखे। मैले चाहिँ खास नै के हो भने मेरो घरमा अब काङ्ग्रेस, एमाले, माओवादी हरेक पार्टीको नेताहरू आउँछ। म चाहिँ किनभने अब सिङ्गापुरमा सोसल साइकोलोजी र राजनीति सम्बन्धी पढेको, जस्तै अब हाम्रो काङ्ग्रेसको युवा नेता जितबहादुर गुरुङले लाहुरीले केही जान्दैन भन्ने शब्द बोल्यो, हो त्यो कारणले गर्दा मैले यो कविता कोरेको। एउटा चाहिँ मैले केही न केही यो परेर मैले कोरेको हुन्छ। अनि अर्को शीर्षक चाहिँ सकेनौ। थाहा छैन माया मैले तिमीलाई बुझाउन सकेन, या तिमीले मलाई बुझाउन सकेन, अब त मेरो शब्दहरू सकिँदै गएका छन्, यदि शब्दहरू जस्तै म पनि सकिए भने तिमीले कहिले पनि पछुत नगर्नु। यो चाहिँ किनभने अब यो चाहिँ एउटा भाइको घटना मैले देख्यो, त्यो भाइलाई चाहिँ मैले सम्झाएर पनि ऊ गरेको, किनभने उसको पहिला बाजेहरू माओवादीले मारेको रहेछ, नानी बाबुहरू, अनि बाउआमा गाडी दुर्घटना परेर बितेको रहेछ। त्यो नानी बाबुहरूको मैले एक वर्षको जुम्ल्या हो नानी बाबु, मैले फिस तिर्थ्यो, फिस उनीहरूले 11 महिनामा स्कुल छोड्न राखेको थियो, उनीहरू अहिले नेपाल छैनमा सेकेन्ड राफ्टिङतिर नै गयो। अस्ति मलाई गोर्खा

0: म 21 दिन उनीहरूले भारी बोकेर हिँड्नेमा मलाई मदत पनि गर्यो। अनि त्यो हामीले चाहिँ सहयोग भन्ने कुरा चाहिँ एकदम सहयोगी भावना चाहिँ हुनुपर्छ। हाम्रो नेपालमा सहयोगी भावना भन्ने कुरा 100 मा 95% छैन, त्यही भएर चाहिँ हाम्रो देश डुब्दै गएको छ। अर्को छ सम्बन्ध, खै के कमी भयो मेरो मायामा, किन मैले गरेको प्रेम के माया थियो र सम्बन्ध त जोगाउन सकेन, तर तिम्रा यादहरू सधैँ जोगाई राख्नेछु मेरो कान्छी भनेर लेखेको छ। अर्को साथमा भन्ने गर्छन् परिवार र परिवारको सबै खुसी मिल्छ रे, तर यही परिवार नै स्वार्थी छ भने जीवनको सबै खुसी खुसिन्छ। यो चाहिँ खास कस्तो भने यो चाहिँ एउटा मैसँग पढ्ने सँगै लाग्यो भने उसले मैले पनि सबैलाई मद्दत गर्छ। उसले ऊ चाहिँ नि साङ्गीतिरको हो, राणा मगरहरू हो। उसले नै कतिलाई मद्दत गर्यो कति गर्यो, त्यहाँबाट उसलाई आफ्नै मान्छेहरूले धोका दिएको रहेछ। त्यही भएर मैले उसको याद गरेर मैले यो कविता कोरेको। अनि सबैले कमाउने शीर्षक, मन धनी हुनु ठूलो कुरा होइन, भावना बुझ्ने मन हुनु ठूलो कुरो हो। पैसा त धेरैले कमाउँछन् यो दुनियाँमा, तर साँचो माया र सम्झना सबैले कमाउन सक्दैन। तिम्रो साथले सिकायो मलाई माया ममता खुसी वस्तुमा होइन, माया र दिलको भावनामा रगतलाई हेरी सबैलाई एक सम्झेमा पाउँछ माया आफन्तभित्रमा। यो चाहिँ कति हाम्रो मान्छेले चाहिँ स्वार्थ, तर म चाहिँ के हुन्छ भने सकेसम्म हामी किनभने हाम्रो छाला काट्यो रगत रातो हुन्छ, अनि हामीले त्यही भएर सबैले एउटै सम्झनुपर्छ भनेर मैले यो गरेको। खास यो कोरेको मैले के भने उहाँ छोरेपाटनमा हिन्दू र मुस्लिमको बारेमा यो ठुलो र ऊ ठुलो भनेर कुनै गऱ्यो झगडा भने मैले त्यो मेरै आफ्नै स्वरले पनि मैले लिन आएँ। मैले भरे उनीहरूलाई त्यो रगतको अर्थ र महात्मा गान्धी जवाहरलाल नेहरूको अर्थ हालेर अनि सिङ्गापुरको प्राइम मिनिस्टर लुगानीको अर्थ हालेर चाहिँ मैले सम्झाएर उनीहरूलाई हात मिलाउन लगाएँ। त्यही सम्झेर मैले यो कविता कोरेको। अनि दिनको पाहुना शीर्षक छ, खुसी त केवल दुई दिनको पाहुना रहेछ, कुन बेला आउँछ कुन बेला जान्छ थाहा नहुने, पीडा नै जिन्दगीकै सहारा रहेछ, एउटा पीडा काटिएको हुन्छ अर्को पीडा थपिन्छ जीवनमा, छिनछिनमा घाम लागि उज्यालो रातमा रातमा जुनले उज्यालो बनाए जस्तो यो जिन्दगीमा।
1: अनि कार्यक्रमको अन्त्यतिर पनि आएका छौँ, तपाईँ कविता पनि सुन्यौ। अब सड़क सुरक्षा अलिकति महत्वपूर्ण हुने
0: गर्छ,
1: सड़क सुरक्षा
0: चाडबाडको
1: समय
0: सड़क सुरक्षा के छ भने सिङ्गापुरमा घर बनाएको घरको चाहिँ 100 वर्ष ग्यारेन्टी दिन्छ, अनि बाटो चाहिँ अनि हाम्रो अनि बाटोको चाहिँ 50 वर्ष ग्यारेन्टी दिन्छ। तर हाम्रो नेपालमा ट्राफिकको नियम पालना गरे पनि किनभने यो खास चाहिँ यो सुरक्षित राख्न नसक्ने कारण छ नि, बाटो बनाएको 5 दिनमा उक्केको हुन्छ, पुरा खाल्टो हुन्छ। त्यो खाल्टो भएपछि के हुन्छ भने अब त्यो नियम पालना गर्ने मान्छेले पनि ठिक पालना गर्न सक्दैन। सबभन्दा चाहिँ किनभने सरकारले चाहिँ त्यो बाटोको लागि चाहिँ एकदम राम्रो गर्न पर्यो। त्यो चाहिँ किनभने सिङ्गापुरको बाटो छठमाथि जालीमाथि फालुवा राखेर पि गरेर त्यसरी अलकत्ता चाहिँ मात्र मिलाउँछ। मैले यो हाम्रो मान सडकमा त्यहाँ सिमेन्टी र बालुवाको मात्र चाहिँ एक बोरा बराबर कम्तीमा बढी भनेको एक बोरा सिमेन्टी बराबर 5 बोरा बालुवा हो, तर त्यहाँ मैले 10 वर्षसम्म हालेको भेटाएर मैले तिनीहरूको गाडी पनि गरेछु। यो बाटो किन कारण त्यो कारणले सुरक्षित भएको छैन, एउटा चाहिँ यो हाम्रो ठिक रोड साइनहरू पनि छैन, राम्रो छैन। अनि एउटा के छ हाम्रो नेपालमा अल्कोहल पिएर रक्सी चलाउँछ त्यो खाएर लागु औषधि गाडी चलाउँछ सिङ्गापुरमा लागु औषध यो अनि एउटा रक्सी पिएर गाडी चलाउँछ भने अनि पोइन्ट सिस्टम हुन्छ पोइन्ट सिस्टम नापेर त हाई पोइन्ट भेटायो भने त्यसको पहिलोचोटि नै लाइसेन्स ब्यान हुन्छ अनि हाम्रो देशमा त्यो छैन अनि उहाँ फेरि लाइसेन्स दुई वर्ष ब्यान छ वर्ष ब्यान दस वर्ष ब्यान पनि हुन्छ तर हाम्रो चाहिँ यो सुरक्षाको बारेमा त्यो छ अनि साथै एउटा के छ भने हाम्रो यो सुरक्षाको बारेमा विशेष गरी अब यो अहिले धेरै बाढी पहिरोले गर्दा धेरै घटना भइरहेको छ बाढी पहिरो घटना हुनु कारण चाहिँ हामीले यो वातावरण सुधार सम्बन्धी एकदम याद गर्नुपर्छ तर हाम्रो त के छ बाटो खने रोड खने छ किनभने म जस्तै अब इन्डोनेसिया न्युजिल्यान्ड अनि संसारमा सबभन्दा धेरै टापु फिलिपिन पनि गयो इन्डोनेसिया फिलिपिन संसार टापु भयो तर उनीहरूको चाहिँ के भने बाटो भिर खनेको हुन्छ भिरमा जारी लगाएर चाहिँ नभएको हुन्छ त्यो जालीमा फेरि झार रोपेको हुन्छ भित्र कन्ट्रोल गर्ने हाम्रो नेपालमा त्यो सिस्टम छैन त्यही भएर चाहिँ त्यो दुर्घटना भइरहेको छ गर्न अनि यो दुर्घटनाको लागि एक त छैन यो फेरि हाम्रो विचार प्रहरीहरूलाई देखेन मैले माया पनि लाग्छ प्रहरीहरूको सेफ्टी भन्ने कुरा छैन हेर्नुहोस् अनि ड्युटीमा जान्छ उनीहरूको ड्युटीको बुट पनि राम्रो छैन अनि प्लस चाहिँ अब ट्राफिकको उनीहरूको खास नि राति लगाउने कपडा भिन्दै दिउँसो लगाउने भिन्दै भएको हुन्छ त्यो टाढैबाट देखोस् भने टल्कने खालको अनि प्रहरीहरूको त्यो छैन त्यो सम्बन्ध चाहिँ हाम्रो सरकारले चाहिँ नि अहिले जस्तै अब गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ आशा छ त्यो प्रहरीहरूको त्यो लागि त्यो पनि व्यवस्था गर्छ होला भन्ने उहाँप्रति हाम्रो गृहमन्त्रीप्रति म त्यो आशा पनि गर्नेछु
1: हस् आउँदो दिनहरूमा पनि हामी तपाईँका यो सामाजिक कुराकानीहरू र समाजका विसङ्गति विकृतिका बारेमा लेखिएका कविताहरू पनि सुन्नेछौ सुनाउनेछौ एउटा अब जाने बेलामा एउटा
0: कविता सुनाउनुभन्दा पहिला म एउटा कुरा भन्नु पऱ्यो जस्तै म यो अस्ति भर्खरै हाम्रो यहाँ अरू संघ संस्थाको मिटिङमा नै मिल्यो एक नम्बर वडामा नेपाली काङ्ग्रेसको नै मिटिङ भयो मिटिङमा मिल्यो तर खास मिटिङको उदाहरणमा मिटिङ हुन्छ भने मिटिङमा कि मोबाइल स्विच अफ कि साइलेन्ट हुनुपर्छ सम्पूर्ण हाम्रो नेपाली दाजुभाइहरूले त्यो सम्बन्धी सुधार गर्नेछ त्यो मोबाइल भने मिटिङमा छ नि अनि मिटिङमा फेरि एउटा के हो भने पालो पालो बोल्ने हुन्छ कि तर हाम्रो देशमा जुनै मिटिङमा जाओस् एकैचोटि दुई तिनवटा बोलेको हुन्छ
1: अनुशासन पालना भयो
0: पालो गर्दैन जस्तै सिङ्गापुरमा म अब किनभने अब म प्राइम मिनिस्टर लिगानीको घरमा 21 वर्ष जागिर गर्दा म 20 वर्ष त्यहाँ ड्युटी गर्यो उसँग हिँड्दामा धेरै मिटिङहरूमा नै हामीले मिल्यो अनि जस्तै म किनभने हाम्रो नेपालको भ्रष्टाचार अभियानमा नै म पहिला पनि हिँडेको अहिले पनि हिँड्दैछु अनि खास चाहिँ यो भ्रष्टाचार अभियान सम्बन्धी पनि जस्तै 1 लाख भ्रष्टाचार गर्छ भने जरिवाना कम्ती भनेको 5 लाख सरकारले त्यो नियम राखेर अनि प्लस अनि विदेशमा पैसा राख्ने सम्पूर्ण यहाँ नेपालमा नेताहरूको र अनि बिचौलिएको पैसा ल्याएर चाहिँ नेपालमा विकास गर्नेछ भनेर चाहिँ अहिलेको हाम्रो बालन सरकारप्रति म त्यो आशा पनि गर्नेछु
1: हस् कार्यक्रममा समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
0: अन्तमा पनि म मेरो जन्मभूमि गाउँ तान्चोक कोडगाउँ हाल बसोबास पोखरा बाग बजार म 16 जनवरी 1980 सिङ्गापुर पुलिसमा भर्ती सिङ्गापुर पुलिस नम्बर 90 58 जीआरओ नम्बर 47 59 अनि प्लस बगर सामुदायिक नेपाल रेड क्रस इन्टरनेसनल आजीवन सदस्य नेपाली काङ्ग्रेस क्रियाशील सदस्य बुद्ध जन्मभूमि देश नेपालमा भ्रष्टाचार अन्त देशको विकास गर्नुपर्छ भन्ने सोच भएको म चित्काजी गुरुङको उत्तरबाट हाम्रो पत्रकार अर्जुन भाइ लगायत छन् अन्नपूर्ण एफएमको सम्पूर्ण सञ्चालक अनि संसारमा फैलिएको सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीलाई विजयदशमीको शुभ आगमनको साथमा हार्दिक हार्दिक न्यानो नमस्कार दिन चाहन्छु र मलाई तपाईँले अन्नपूर्ण एफएममा बोल्न दिएको मौकामा सम्पूर्ण अन्नपूर्ण एफएमको सञ्चालन लगायत सम्पूर्ण टिमलाई चाहिँ मेरो तर्फबाट जाने एकदम धन्यवाद दिन चाहन्छु
1: उहाँ हुनुहुन्थ्यो समाजसेवी एसएच काजी गुरुङज्यू हामीसँग कुराकानी गर्दै आउँदो श्रृंखलामा हाम्रो भेट फेरि हुनेछ त्यो 3 दिनसम्मका लागि विदा हुन्छु अरविन्दलाई पनि धेरै धेरै धन्यवाद तपाईँका बाँकी पल सुखत्र हुन् नमस्कार।

0: Bunnia. Extreme energy drink.
1: खुशीको यो पर्वमा मन्छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
7: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 5, 98251, 98251 90190।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
1: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9963-36-816
2: फिस्टिल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हाँ, यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टिल हस्पिटलमा खुलेको फिस्टिल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टिल आयुर्वेद केन्द्र फिस्टिल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 0164504924 9804846 4625
0: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 9856899277
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा
6: थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856

0: हेलो नमस्ते एण्ड गुड मर्निङ
1: रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा साथ दिनुभएको सप्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। हिजो घटस्थापनाको दिन, आज दशैंको दोस्रो दिन अर्थात हिजो पहिलो दिन र आज चाहिँ दोस्रो दिन रहेको छ। कतिजनाले हिजो घटस्थापना अर्थात जमरा राखिसक्नु भएको छ भने कतिजनाले चाहिँ आज जमरा राख्ने जमरको गर्दै हुनुहुन्छ, कतिजनाले राखी पनि सक्नु भएला। एनिवे साहित्य र शुभ साहित्यका कुराहरूमा हामीलाई अलिकति तनाव चाहिँ दियो, होइन तनाव भयो। कतिजनाले हिजो अब ब्राह्मण राखेर त्यो एक्सेस उनीहरूले स्वस्ति शान्ति गरेर पूजाआजा गरेर जमरा राख्नु भयो होला, कतिजनाले चाहिँ अब आजको जमरालाई शुभ साहित्य मानेर दशमीका लागि लाउन अर्थात विजयादशमी टिकाको दिनमा लाउनका लागि तयार पार्नु भएको छ। अब यो दशैंको माहौल शुरू भइसकिसकेपछि यतिखेर चाहिँ गाउँघर भरिलो हुन्छ, रमाइलो हुन्छ, होइन गाउँघरमा दशैंको रौनक नै फरक हुन्छ। अब दशैं केवल एउटा चाड पर्व मात्रै होइन, अब गाउँघरको एउटा आत्मीयता पनि र परिवारको मिलन आपसी सद्भावको सुन्दर पर्व हो। गाउँघरमा दशैंको माहौल बिस्तारै बढ्दैछ, घर आँगन लिपपोत गर्ने, होइन घर सफा गर्ने, बाटो सफा गर्ने, चिटिक्क पार्ने यावत कुराहरू चाहिँ देखिसकेको छ कि। अब कतै पिङ हालिरहेको छ, कतै परदेशीका आफन्त घर फर्किने प्रतीक्षामा छन्, बालबालिकाको अनुहारमा खुशी छ, ज्येष्ठ नागरिकको मनमा परिवारसँगै बसेर चाहिँ दशैं मनाउ है भनेर चाहिँ वर्षभरिका दुःख थकान मनमुटाव बिर्सेर एकअर्कासँग खुशी साट्ने त्यो एउटा चाहिँ माहौल पनि होइन को एउटा समय सबैजनाले कुरिरहनु भएको छ होला। हामीले दशैंलाई या चाहिँ दशैंले हामीलाई चाहिँ खुशी, ठूलो घर, महँगा उपहारमा मात्र होइन परिवारको साथ, छिमेकीको आत्मीयता, मनको शान्तिमा पनि त्यो देखाइराख्या हुन्छ, होइन त्यो दिइराख्या हुन्छ। यो दशैंको दोस्रो दिनले सबैको जीवनमा नयाँ आशा, सकारात्मक सोच, खुसी एउटा चाहिँ सञ्चार गरोस्। गाउँघरको रौनकता या चाहिँ तपाईँको घर आँगनको रौनकता पनि कायमै रहोस्, सबैको घरमा सुख शान्ति समृद्धि र आपसी प्रेम छाओस्। यहाँहरूलाई चाहिँ हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। होइन हामीले भनिसकेका छौँ अब यो दशैं छुट्टै खालको माहौल, हिन्दूहरूको महान पर्व बडा दशैं शुभारम्भ भएको दोस्रो दिन, पवित्र दिन, होइन अब आजको दिन हामी चाहिँ नवरात्रि, हिजोको दिनबाट हामीले नवरात्रि सुरु गर्यौँ, नौवटा देवीहरूको पूजा अर्चना गर्छौँ। यो एउटा केवल पूजा आराधना गर्ने मात्र होइन, यो धार्मिक परम्परा को हिसाबले पूजा आराधनाको रूपमा लिए पनि यो चाहिँ नयाँ आशा, सकारात्मक सोच, आत्मविश्वास, सत्यको विजयप्रतिको अटुट विश्वासको प्रतीक पनि हो। नवरात्रिको यस पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैलाई शक्ति, साहस, धैर्य र विवेक प्रदान गरून्। जीवनमा आइपर्ने हरेक कठिनाईको सामना गर्ने हिम्मत तपाईँ हामीमा मिलोस्, किनभने हामी अहिले यही माहौलमा छौं, यही कठिनाईहरू हामीले सामना गरिरहेका छौं। मनमा रहेका दुःख, पीड़ा, निराशा र नकारात्मक कुराहरू चाहिँ हटेर नयाँ उत्साह, उमङ्ग, खुशीले जीवन भरियोस्। सत्यको जीत होस्, असत्यको अन्त्य होस्, अन्यायमाथि न्यायको विजय होस्, अहंकारमाथि विनम्रताको विजय होस्, घृणामाथि प्रेमको विजय होस्, कसैको मन नदुखोस्, कसैको आँसुको कारण हामी नबनौं। आपसी सद्भाव, प्रेम, विश्वास र मानवताको भावना सबैको मनमा जागृत होस्। दशैंले टाढिएका मनहरूलाई नजिक ल्याओस्, टुटेका सम्बन्धहरूमा सद्भाव जगाओस् र परिवारमा खुशी, एकता, आत्मीयता बढ़ाओस्। दुःखमा रहेकाहरूको जीवनमा आशाको दीप बलोस्, बिरामीहरूको स्वास्थ्य लाभ गरून्, होइन हरेक घरमा सुख, शान्ति, समृद्धि र खुशीको आगमन रहोस्। जीवनमा जति नै संघर्ष र चुनौती आए पनि सत्यताको बाटो नछोडौं, आफ्नो कामप्रति इमान्दार बनौं, आत्मसम्मानका साथ अघि बढ़ौं, किनकि समय जति कठिन भए पनि सत्य धैर्यप्रति विश्वास कहिले गुमाउनु हुँदैन। माता दुर्गा भवानीको कृपा हामी सबैमा सधैं रहिरहोस्। अब आजको यो पावन अवसरमा, दशैंको दोस्रो पावन अवसरमा हामी सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यति भन्दै एउटा गीत राख्न चाहन्छु कार्यक्रम गुड मर्निङ पोखरामा।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस
2: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: काम ठंडू बाम।
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
6: हँ, यो कसरी सम्भव छ? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162, 590-163।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। विजिट www.landmarknepal.com।
0: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
15: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560702729।
16: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
17: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
16: नेपाल आदिवासी जनजाति महासंघ।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
18: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: रंग बहार रंग बहार
20: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
19: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
20: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
19: बर्जर पेन्स।
21: गुड मर्निङ पोखरा।
22: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नु होला।
19: This program is brought to you by Berger Rangbahar.
20: उपहारै उपहार।
19: Lucky Draw Bumperमा Yamaha Razor Berger Fans.
23: रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। चाडपर्व आइरहँदाखेरि हामी हाम्रा स्वास्थ्यलाई पनि मध्यनजर गर्नुपर्छ, हाम्रा स्वास्थ्यलाई पनि महत्वपूर्ण चाहिँ दिनुपर्छ होइन। त्यो हिसाबले खानपान जीवनशैली रहन सहनदेखि लिएर हरेक कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। हिसाबमा अलिकति म स्वास्थ्यको विषयमा चाहिँ जोड्न चाहे, यति बेला चाडपर्वको रौनकता छ, सबैजनाको स्माइलिङ डिप्रेसन भन्छ त्यसलाई को एउटा चाहिँ संकेतहरू कति धेरै चाहिँ व्यक्तिहरूमा चाहिँ देखिन थालेको छ कि। अब के हो त स्माइलिङ डिप्रेसन भनेको? यो चाहिँ यो अवसादग्रस्त व्यक्तिको कल्पना गर्दा हाम्रो मनमा प्राय यस्तो तस्विर आउँछ कि जो व्यक्ति ओछ्यानबाट उठ्न समेत संघर्ष गरिरहेको हुन्छ कि, ऊ धेरै रोइराखेको हुन्छ, साथीभाइबाट टाढिन्छ, दैनिक जीवन बिताउन समेत उसमा चाहिँ ऊर्जा नभएको महसुस हुन्छ। तर सबै अवसादग्रस्त व्यक्ति बाहिरबाट दुखी चाहिँ देखिँदैनन्। कोही साथीहरूसँग हाँसिरहेका हुन्छन्, जमघटमा ठट्टा गरिरहेका हुन्छन्, सक्रिय सामाजिक जीवन चाहिँ बिताइरहेका हुन्छन्, कार्यालयमा आफ्नो काम पनि राम्ररी गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा उनीहरूको जीवन सामान्य र खुशी देख्न सकिन्छ, तर उनीहरू भित्र भने एउटा गहिरो उदासी निराशा खालीपन चाहिँ हुन सक्छ। यस्तो अवस्थामा सामान्य बोलचालमा स्माइलिङ डिप्रेसन अर्थात मुस्कान भित्र लुकेको अवसाद भनेर चाहिँ भनिन्छ। अब यो छुट्टै आधिकारिक एउटा चाहिँ चिकित्सकीय एउटा निदान भने होइन, यसले बाहिरबाट खुशी देखिए पनि भित्रभित्रै एउटा चाहिँ अवसादका लागि धेरै लक्षणहरूसँग चाहिँ संघर्ष गरिराखेका हुन्छ कि। मान्छे भोलि केही भइहाल्यो भने या चाहिँ उसले गलत निर्णय लियो भने त्यो मान्छे यति धेरै खुसी थियो, यति धेरै रमाइलो गर्थ्यो, यति धेरै राम्रो थियो होइन, यति धेरै सन्तुष्ट थियो जीवनदेखि, कसरी चाहिँ उसले यसरी यो निर्णय लिन सक्यो भन्ने खालको त्यो एउटा जिज्ञासा तपाईँ हामीलाई लाग्छ क्या। तर ऊ बाहिर हाँसे तापनि ऊ भित्र धेरै खालका दुःखहरू लुकेको थियो, जसलाई चाहिँ उसलाई चाहिँ स्माइलिङ डिप्रेसन भएको थियो। अब यो के हो त स्माइलिङ डिप्रेसन भनेको चाहिँ? यो बेलायतको एउटा चाहिँ क्याम्ब्रिज विश्वविद्यालय कि मानसिक स्वास्थ्य अनुसन्धानकर्ताले चाहिँ बाहिरबाट खुशी देखिए पनि भित्रबाट उदास र निराश महसुस गर्नु नै स्माइलिङ डिप्रेसनको मुख्य विशेषता हो भनेर चाहिँ भनेको छ। सामान्यतया अवसाद हुँदा लगातार उदासी निराशा आफूलाई मनपर्ने कामप्रतिको रुचि आनन्दमा कमी आउन सक्छ, यी र यस्ता लक्षण केही हप्ता वा महिनासम्म रहन सक्छ। यसले व्यक्तिको काम सम्बन्ध निन्द्रा र दैनिक जीवनमा चाहिँ असर गर्न पार्न पारिराखेका हुन्छ क्या। तर अवसाद सधैँ एउटै रूपमा चाहिँ देखिँदैन। कतिपय व्यक्तिले आफ्नो भावनात्मक समस्या अरूलाबाट लुकाउने प्रयास गर्छन्, उनीहरू अरूसँग घुलमिल हुन्छन्, हाँस्छन्, जिम्मेवारी पूरा गर्छन्, तर एक्लै हुँदा भने उनीहरूले गहिरो निराशा वा आत्मग्लानी महसुस गर्न सक्छन्। अब कतिपय अवस्थामा व्यक्तिलाई आफू अवसादबाट गुज्रिरहेको छु भन्ने कुरा समेत थाहा नहुन सक्छ। उनीहरूले आफ्नो अवस्थालाई कामको चाप, व्यस्त जीवनशैली वा थकानको परिणाम ठान्न सक्छन्। अनि अवसाद लुकाउनुको पछाडि विभिन्न कारणहरू पनि छ। आजकल मान्छेहरू चाहिँ भन्न चाहँदैनन्, हाँसेर म ठिक छु भनेर चाहिँ भनिराखेका हुन्छन् होइन। कतिपय पीड़ाहरू चाहिँ लुगाइराखेका हुन्छन्। कतिपय व्यक्तिले आफू कमजोर देखिने डरले आफ्नो भावना व्यक्त गर्दैनन्। कतिपयलाई अरूले आलोचना गर्न, गलत बुझ्ने वा आफूलाई बोझ ठान्ने डर हुन्छ। आफूबाट धेरै अपेक्षा राख्ने व्यक्तिले पनि आफ्नो समस्या स्वीकार गर्न कठिन मान्न सक्छ। परिवार, समाज, कार्यस्थलको दबावले समेत उनीहरूलाई आफ्नो मानसिक अवस्थाबारे खुलेर बोल्न एउटा बाटो चाहिँ रोक्न सकिराखेका हुन्छ। बाहिरबाट सामान्य देखिन खोज्दा पनि उनीहरूले आफ्नो पीड़ा अरूबाट लुकाउन सक्छन्। तर यसरी समस्या लुकाउँदा आवश्यक सहयोग र उपचारप्रति गर्न चाहिँ ढिलाइ हुन सक्छ। तसर्थ एक्लोपनको महसुस हुने या चाहिँ विभिन्न खालका अवस्थाहरू चाहिँ सृजना हुन्छ। समयमै समस्या पहिचान नगर्दा अवसाद एउटा अवसाद लामो समयसम्म रहन वा गम्भीर बन्न सक्छ। गम्भीर अवस्थामा अब जे पनि हुन सक्छ नि त होइन, मान्छेहरूले गलत निर्णयहरू चाहिँ लिन सक्छन्। बाहिर सामान्य देखे तापनि व्यक्तिमा पनि अवसादको केही संकेतहरू हुन्छ। जस्तै अब के हुन्छ भने मनपर्ने काममा रुचि हराउँदै जानु, पहिले मानिससँग भेट्न, व्यायाम गर्न, घुम्न वा मनपर्ने कार्यक्रम हेर्न उत्साहित हुने व्यक्ति बिस्तारै ती गतिविधिबाट चाहिँ टाढिन्छन्। सँगसँगै व्यस्तता वा थकानका कारण यस्तो भएको ठान्न सकिए पनि रुचि र आनन्दमा निरन्तर कमी आउनु अवसादको सम्भावित संकेत पनि हुन सक्छ। र हात खुट्टा असामान्य रूपमा भारी महसुस हुनु होइन, सँगसँगै बारम्बार योजनाहरू रद्द गर्नु, धेरै सुत्दा पनि थकान महसुस हुनु, आलोचना वा एउटा चाहिँ अविष्कारप्रति चाहिँ होइन अस्वीकारप्रति चाहिँ बढी संवेदनशील हुनु, सधैँ हँसाउने अरूलाई सहयोग गर्ने भूमिकामा रहनु होइन र चाहिँ निरन्तर नकारात्मक सोच आउनु पनि रहेको छ। र स्माइलिङ डिप्रेसनबाट चाहिँ हामी कसरी निस्किन सक्छौँ त? अब यो मानिसलाई चाहिँ आफ्नो अनुभव पहिचान गर्न, समस्या बुझ्न सहयोग गर्न सक्छ। तर यो स्माइलिङ डिप्रेसन जटिल अवस्थालाई बाहिरको मुस्कान र भित्रको उदाहरण चिन्तामा मात्र सीमित गरेर बुझ्नु चाहिँ उचित हुँदैन। मानसिक स्वास्थ्य विशेषज्ञ अनुसार चाहिँ समस्या समाधानको पहिलो कदम आफ्ना भावनालाई स्वीकार गर्नु, आफू दुखी, निराशा वा थकित भएको कुरा स्वीकार गर्नु, त्यो चाहिँ कमजोरी होइन भनेर चाहिँ बुझ्नुपर्ने कुरा हुन्छ। अब याद राख्नुपर्ने कुरा के हो भने हाँसिरहेको व्यक्ति सधैँ खुसी नै हुन्छ भन्ने पनि छैन। आफू आफ्नो नजिकको व्यक्तिमा निरन्तर उदासी, रुचि हराउने, निराशा र आत्मग्लानी जस्ता लक्षण देखिएमा त्यसलाई सामान्य थकान भनेर व्यवस्था चाहिँ गर्नु हुँदैन। समयमै कुरा गर्नु, सहयोग गर्नु, आवश्यक उपचार लिनु मानसिक स्वास्थ्यमा सुधार गर्ने महत्वपूर्ण कदम हुन्। यदि कसैमा आफूलाई हानि पुर्याउने वा आत्महत्या गर्ने विचार आइरहेको छ भने उसलाई एक्लै छाड्नु हुँदैन। तत्काल नजिकको स्वास्थ्य संस्था वा आपतकालीन सेवामाको चाहिँ सहयोग लिनुपर्ने हुन्छ। यसकारण चाहिँ बाहिर मान्छे हाँसिरहेको छ या चाहिँ स्माइलिङ गरिराखेको छ भने उसलाई स्माइलिङ डिप्रेसन हुन सक्छ। तसर्थ ती व्यक्तिहरूको भनौँ न कतिपय हिसाबमा आफ्नै साथीहरू, आफ्नै परिवारका आत्मीयताहरू होइन, आफ्नै एउटा चाहिँ काम गर्ने साथीहरू यादहरू चाहिँ पर्न सक्छन्। सधैँ खुसी रहने, सधैँ हाँसिरहने र के छ भन्दा खुसी भएर व्यक्त गर्ने, म ठिक छु, खुसी छु भनेर चाहिँ व्यक्त गर्ने व्यक्तिहरू पनि भित्रभित्रै तडप हुन सक्छ। अब यो समय अर्थात यति बेला चाडपर्वको समयमा धेरैजना यो अवस्थामा पनि हुन सक्ला। चाडपर्व मनाउनु पर्ने हुन्छ, सबै कुराहरू जुटाउनु पर्ने हुन्छ, के छ भन्दा ठिक छ, सक्छु भन्ने खालको स्माइल पनि आउन सक्छ। एनिवे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा सांगीतिक कोशी लिऊ।

0: This program is brought to you by Berger Rang Bahar.
1: Upahare Upahar.
0: Lucky Draw Bumper Ma Yamaha Razor. Berger Fans.
2: मर्दी हिमाल को काखमा स्वाद को नया गंतव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेश को अनुभव आफ्नै माटोमा स्वाद को पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648, 572-849।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
7: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ।
6: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
9: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
8: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू: कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भातभटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मां यामाहा रेजियार
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ज पेंट।
8: गुड मर्निंग पोखरा,
9: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
6: This program is brought to you by Berger Rang Bahar
7: Upahare Upahar
6: Lucky Drop Amparma Yamaha Race Yard Berger Fair।
10: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अब मैले स्वास्थ्यका कुरालाई नै जोड्न चाहे, यति बेला चाहिँ अब चाडपर्वको रौनकता भनिसकेपछि खानपानको कुराहरू चाहिँ आउँछ। विशेष गरी अब यो दशैं शुरूआत भइसकेपछि मासु, मिठाई, चिल्लो, पिरो, मसलादार खानेकुराहरू चाहिँ बढ़ी खाइन्छ होइन। स्वास्थ्यको लागि स्वास्थ्यलाई व्यवस्था चाहिँ गर्नु हुँदैन। आफ्नो स्वास्थ्य अवस्था क्षमता अनुसार सन्तुलित भोजन गरौं, फलफूल सागसब्जीलाई पनि प्राथमिकता दिउं, पर्याप्त पानी पिउं, खानपानमा संयम अपनाऊ, बासी खानेकुराहरूबाट बचौं, बोसेको त धेरै खानेकुराहरूबाट चाहिँ बचौं होइन। र खाना तयार गर्नुभन्दा अगाडि आफूले खानुपर्ने खाना र आफ्नो परिवारले खाने खाना कतिको स्वास्थ्यवर्धक छ भन्ने कुराहरूले पनि ध्यान दिनु।

0: बहार
1: उपहार है उपहार
0: लकी ड्रॉ बंपर मा यामाहा रेजियार
2: बर्ज फेंस
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-5536, मोबाइल 98-560-0536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
7: हाड जोर्नि तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर पविन थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ

0: ভাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 10 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
1: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: Media.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुने छन्
3: कफी रेडी
4: वाओ थैंक यू यो साथलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेंट 3-in-1 को साथ
5: आई लव द सेंट
4: आई लव इट टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
5: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
6: रंग बहार
7: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: वर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
6: वर्जर पेन्ट

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hello.
2: Hazur, namaskar.
1: Hello.
2: Namaskar kaka, sunnu bhayo na?
1: Hello. Hello.
3: Hello. Alik thulo swarle bolus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
6: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321-061-581-871

0: IME Life Insurance Company Limited Bhavishya Sunishchit Karte Insuring Future
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपिडी सेवा,
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ।
11: विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161, 578-162।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: sip on ya. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन से हर रंग होस्ट्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
1: वर्जर पेन
3: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
4: फिस्टल आइबियर केन्द्रमा जाऊ अब बाजपनको नैराश्यतालाई खुशीमा बदलौ
5: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आइवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
7: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
7: गाइनेकोमास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
7: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162-590-163
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
10: नाचेर कति छ्याबा डिजाइन बे मारै गर्न किन नि खनि तोला
8: खनै विवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी टोला
10: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
8: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
10: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखराई महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आश्रम ल्यादो
8: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
10: रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
8: छतै
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
13: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखौ न
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
13: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
14: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-0536

0: sip on ya. Extreme energy drink.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
5: वरिष्ठ न्युरोफिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, भिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061587263 र 5 54834।

0: Bunnia.
1: Extreme energy drink.
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: Stone Point Sangha, Sadai Rewarded.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सम्पूर्ण ओपिडी सेवा,
3: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
3: रेटिना सम्बन्धी जाँच एवं उपचार,
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
4: आँखा छर्केको सिधा पार्ने सर्जरी,
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
4: लेजर सर्जरी सम्बन्धी सेवा,
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 0615902175922119।
4: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: हेर्नुस् है रामेबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के, दसैँ जस्तो चाडा जिन्दगी भरि एक सरो खरिया र सोलो कति लगाउनु।
1: लाइट बुढी साडी पैसा न सैसा टिकी चाहिँ।

0: अझै पनि घरले ल्याउनु पर्छ भा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुवाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबु
1: थालास बजिया घरले खसी पैसा

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 9856-99-2।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर में यामाहा रेजियर
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ष पेन्स
3: नेपालीको गौरव
4: नेपालीको पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9804-46525।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: हो।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
1: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंट

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-6537-527-52 छ।
1: खुशीको यो पर्वमा मन छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: Extreme energy drink.
1: फिरता फिरता 20% समक्यास फिरता सहीरे पानी चाहा पानी
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

हो। खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: जियौ सानिमा रिलायंस लाइफ इंश्योरेंस खुलेर जियौ।
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो। फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु।
2: साच्चै हो र
1: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स नया दिल्ली इंडिया
3: असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या।
1: विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आईवीएफ विशेषज्ञ द्वारा हर एक चरण उपचार और उत्कृष्ट सेवा शुरू भई सकता
2: हतेरी
1: होनी बरू आज गई हाल फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका सुन्नु भएन।
4: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन।
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
5: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज।
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: Mania
1: Extreme Energy Drink.
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598591. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856027729।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಅಯ್ಯನಿ, ಮೇರೆ ದಾಂತ ದುಖೇರ ಹೈರಾನ್ ಭಯಕು. ತ್ಯಸೈಮಾ ಛೋರಾ ಛೋರಿಕೊ ಪನಿ ತ್ಯಸ್ತೈ ಛ, ಕಾ ಗಯೆರ ಉಪಚಾರ ಗರೌನಿ ಹೋಲಾ?
2: ಹೈನ, ಕಿನ ಚಿಂತಾ ಲಿಯೆಕೊ? ತ್ಯಸ್ತೈ ದಾಂತಕೊ ದುಖಾಯ ಭಯೆ, ಅನ್ಯ ಸಮಸ್ಯಾ ಭಯೆ ಪನಿ ಹರಿಚೋಕ್ ಪೋಖರಾಮಾ ರಹೆಕೊ ಚಿನೋ ಫಾರ್ಮೇಸಿ ತಥಾ ಸೈನಿಕ್ ಹೆಲ್ತ್ ಅಂಡ್ ಡೆಂಟಲ್ ಕ್ಲಿನಿಕ್ಮಾ ಅನುಭವಿ ವಿಶೇಷಜ್ಞರುಬಾಟ ಆಧುನಿಕ ಉಪಕರಣ ಸಹಿತಕೊ ಉಪಚಾರ ಸೇವಾ ಉಪಲಬ್ಧ ರಹೆಕೊ ಛ ತ, ತ್ಯಹೀ ಗಯೆರ ದೇಖೌ ನ.
1: ಎ ಹೋ ರ, ಅನಿ ತ್ಯಾ ಕೆ ಸೇವಾ ಉಪಲಬ್ಧ ರಹೆಛ ನಿ?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री

0: हो। रेडियो अन्नपूर्ण 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Bunnia. Extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
3: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेन्स

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन्छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहारसँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रेडियो अन्नपूर्ण 93.4
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816

0: Pare Tokyo Nagari Pokrama Metro City Hospital Prali Sirjanasok Pokrali Bibhinna Kisimka Bisheshagya Chikitsak Sewaharuko Upachar Lyaeko Jankari Garaudachau
1: Hamra Sewaharu
0: Heart Jodne Nasa Tatha Merudanda Rog
1: General Surgery Sabai Prakarka Operation Sewa
0: Mirgaula Tatha Mutro Rog Uro Surgery
1: Pet Chhati Mutu Thyroid Tatha Madhumeha Rog
0: Neuro Surgery Sewa
1: Bal Rog
0: Nak Kan Tatha Ghati Rog
1: Manasik Tatha Snayu Rog
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Okura R. Srijanachok Kaski,
0: Phone 061-574-648-579.
2: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: California. Extreme energy drink.
1: Pirta, pirta, 20% samakya, pirta.
2: Pahle pani, chaha pani.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: अनिमा रिलायंस लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: Five, six, seven, eight. So, baby.

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: रेडियो अन्नपूर्ण 93.4
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36-816
3: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-005-36

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: फिस्टल आईवीएफ केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: Mania, Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274257526
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0615881598251 9198190
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165865536 मोबाइल 9856000536
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध
5: उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
0: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 0165865536, मोबाइल 9856000536।
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
0: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
2: फोन 0165901062, 5901063।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बाजेदेखि नातिसम्म पाइला मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला अपराह्नको 4 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्जर पेंट।
5: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
6: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैँसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
5: करेन्ट लगाएर माछा मार्न,
6: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
5: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
6: नदीको पानी प्रदूषित गर्न,
5: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न।
6: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 कैद वा 5,000 जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
5: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: sip on ya.
1: Extreme energy drink.
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले ₹15,000 र बम्परमा ₹5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0856586536, मोबाइल 9857005636।

0: रेडियो अन्नपूर्ण 93.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162

0: Mania Extreme Energy Drink.
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-36-8-16
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगा होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बढ़ाओ उपहार जितने अवसर पाओ
2: वर्ष पेंट।
4: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला।
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखौ न।
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि।
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536 मोबाइल 98560-00536।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: घर नो बात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो
4: हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433 4336

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा।

0: फोन 0161 87 266 र 553 834।
1: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
3: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98 4 34 032 29, 98 028 59 321, 061 581।

0: छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
2: हो त
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को। For a complete home.
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।

0: toilet pony, extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: माडी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा माडी गाउँपालिकाको सूचना।
1: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र माडी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको माडी सेती दोबानदेखि माडी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुल सम्मको करिब 45 किलोमिटर माडी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन
0: करेन्ट लगाएर माछा मार्न,
1: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
0: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
1: नदीको पानी प्रदूषित गर्न,
0: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
1: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
0: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764411905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को। For a complete home.
3: खुशीको यो पर्वमा मञ्च दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले ₹15,000 र बम्परमा ₹5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: Beer. Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802850717।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला साँझको 6 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह। प्रविधिको प्रयोगमा जोड। बूढ़ी गण्डकी बाढ़ीको कारण हिम पहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष। तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्लोहरूले नदीको प्राकृतिक भावमा बाधा पुर्याएको उल्लेख। आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका सार्वजनिक। थप उपचारको लागि प्रेषण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य। गृहमन्त्री गुरूङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान। असोज 28 गते बुधबार स्वदेश फर्कने तालिका। एमालेमाथि चौतर्फी घेराबन्दी रहेको अध्यक्ष केपी ओलीको भनाई, एकजुट भएर प्रतिवाद गर्नुपर्ने उल्लेख। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने। भारतले जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटायो र पथरीमा असोज 31 देखि दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने।

0: विजेता टीमले नगद 1,50,000 रूपियाँ पाउने। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी पनि आवश्यक रहेको बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम 184 समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेका सिकाईलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। उहाँले सधैं अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा भएको उहाँले बताउनुभयो। आफ्नो संगठनमा पूर्ण रूपमा प्रतिबद्ध भई सहयोग र सहकारीसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रणमा लिन सकिने धारणा समेत राख्नुभएको थियो। आफ्नो संगठनमा पूर्ण प्रतिबद्ध हुन उहाँले आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले आज दीक्षित हुनुभएका प्रहरीहरूलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्य र सफलताको कामना पनि गर्नुभएको छ। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बुढ़ी गण्डकीमा आइतबार आएको बाढ़ीको कारण हिमपहिरो भएको बताएको छ। केन्द्रले बुढ़ी गण्डकी बाढ़ी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै 10 अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको छ र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो शुरू भएको देखिएको बताएको छ। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार बाढ़ीको उद्गम स्थलमा 6 अक्टोबरको सैटेलाइट तस्वीरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पट्टानी ढलान मात्र देखिएको थियो। 10 अक्टोबरको तस्वीरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो शुरू भएको देखिन्छ, केन्द्रले भनेको छ। घेग्रान बहावको बाटो 10 अक्टोबरको तस्वीरमा माथिल्लो हिम शिखरबाट एउटा गाढ़ा कालो रेखा शुरू भएर ठाडो खोज हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ। यसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका वनस्पति र माटो बढ़ारेर लगेको संकेत गरेको केन्द्रको विश्लेषण छ। बहाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिपचेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ छ। तल्लो उपत्यकामा बनेको घेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको छ, केन्द्रले भनेको छ। यसले थामेको सम्भावनालाई समेत संकेत गर्छ। आत्महत्याको जोखिम समयमै पहिचान गरी समस्यामा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका 2083 सार्वजनिक गरिएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण पौडेल लगायतले उक्त निर्देशिका सार्वजनिक गर्नुभएको हो। निर्देशिकाले आत्महत्याको जोखिम पहिचान, जोखिमको स्तर निर्धारण, सुरक्षा योजना निर्माण, आत्महत्या रोकथामको लागि प्राथमिक सहयोग तथा आवश्यकता अनुसार थप उपचारको लागि प्रेषण रिफरल गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। निर्देशिकाले स्वास्थ्यकर्मीलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिको अवस्था मूल्यांकन गरी सम्मानजनक, सुरक्षित तथा प्रमाणमा आधारित सेवा प्रदान गर्न प्राविधिक मार्गदर्शन गर्नेछ। साथै जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी आवश्यक सहयोग र उपचार उपलब्ध गराउन स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। निर्देशिकामा तहगत सेवा पद्धति अनुरूप जोखिम मूल्यांकन तथा व्यवस्थापन गर्ने व्यवस्था समेटिएको छ। यसले स्वास्थ्य संस्थामा जोखिम पहिचान र व्यवस्थापन प्रणाली सुदृढ गर्ने, स्वास्थ्यकर्मी तथा समुदायमा परिचालित गेटकिपरको क्षमता विकास गर्ने र आवश्यकता अनुसार समयमै रिफरल तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्ने आधार प्रदान गर्नेछ। मन्त्री मेहताले निर्देशिका जारी हुनु आत्महत्याको जोखिम समयमै पहिचान तथा उपयुक्त सम्बोधन गर्न स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने महत्वपूर्ण पहल भएको बताउनुभएको छ। स्वास्थ्य सेवा विभागले निर्देशिकालाई सातै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संरचना मार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने जनाएको छ। निर्देशिकाको कार्यान्वयनको लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा नियमित अनुगमनलाई प्राथमिकता दिइनेछ। आत्महत्या तथा आत्महानि सम्बन्धी घटनाको व्यवस्थित अभिलेखीकरण, प्रतिवेदन र तथ्याङ्कको प्रयोग मार्फत अनुगमन तथा मूल्यांकन प्रणालीलाई समेत प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। संघ, प्रदेश र स्थानीय तहका सरकार स्वास्थ्यकर्मी तथा समुदायबीचको समन्वय र सहकारी मार्फत निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरी आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, आवश्यक सहयोग र उपचारमा पहुँच सुनिश्चित गर्ने विभागले अपेक्षा गरेको छ। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङले असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्डसहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। त्यस बैठकमा लागू पदार्थ ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपज्जन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। मन्त्रालयका अनुसार त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेक स्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिनेछ। बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़दो प्राकृतिक विपदको जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढ़ाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ। गृहमन्त्रीका रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। बिमस्टेक अन्तर्गत महत्वपूर्ण सहकारीको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रूपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो। उक्त संयन्त्रको परिकल्पना सन् 2018 काठमाडौँमा सम्पन्न 4थो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो। गृहमन्त्री गुरूङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङ यही असोज 28 गते बुधबार स्वदेश फर्कनुहुने तालिका रहेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति पदमा पराजित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पार्टीप्रतिको आफ्नो निष्ठा सदैव अटल रहने प्रतिक्रिया दिनुभएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पाण्डेले विजयी पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उपसभापति पदको चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र पार्टीको मूल्य मान्यताप्रतिको समर्पण कायमै रहने पाण्डेले स्पष्ट पार्नुभएको छ। आफ्नो चुनावी यात्रामा साथ, विश्वास र सद्भाव प्रदान गर्ने सम्पूर्ण नेता कार्यकर्ताप्रति आभार प्रकट गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी सुदृढीकरणको अभियानमा आफ्नो निरन्तर साथ र सहकारी रहने प्रतिबद्धता जनाउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिका विभिन्न पदहरूको मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपमा एकसाथ 23 स्थानमा मतगणना भइरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरहरूको केन्द्रीय सदस्य पदको गणनालाई अगाडि बढ़ाएको छ। धेरै पद र उम्मेद्वारको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकोले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना अगाडि बढ़ाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभएको छ। खुल्ला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुल्ला महिला केन्द्रीय सदस्य पदको मतगणना 5 स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई 9 स्थानमा टोली परिचालन गरिएको छ। त्यसै गरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुल्ला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना 3 स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फको खुल्ला केन्द्रीय सदस्य, महिला र 35 वर्ष मुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना 4 स्थानमा जारी छ। पिछड़िएको क्षेत्रतर्फको सहमहामन्त्री, खुल्ला केन्द्रीय सदस्य र खुल्ला महिला केन्द्रीय सदस्यको गणना 2 स्थानमा भइरहेको छ। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। सरकारले च्यासल स्थित नेकपा एमालेको केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता गरेको छ। यसअगाडि सशस्त्र प्रहरीको टोली त्यहाँ सुरक्षार्थ 24 घण्टा पहरा दिएर बस्दै आएकोमा आज बिहानबाट फिर्ता गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताउनु भएको छ। उहाँका अनुसार कार्यालयमा नियमित ड्यूटीमा 5 जना जति एफपीएफको टोली रहन्थ्यो। एफपीएफको प्रवक्ता डीआईजी नेत्र कार्कीले भने एमालेको कार्यालयलाई कुछ सुरक्षा नै नदिएको भन्दै फिर्ता गरेको भन्ने कुरै नहुने बताउनु भएको छ। उहाँले पार्टी कार्यालयमा सुरक्षा दिने कुनै प्रोटोकलमा नभएको दावी गर्नुभयो। 4 दिन अघि गृह मन्त्रालयले सम्बन्धित सुरक्षा निकायलाई कार्यविधि विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालय फिर्ता पठाउन 7 दिनको सीमा दिएको थियो। पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकोले आज राति 6 घण्टा बाटो बन्द हुने भएको छ। आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म राजमार्ग बन्द हुने जनाइएको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेय गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका पाँच गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँचिएकाले उक्त सड़क मरम्मत सम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभएको छ। गत असोज 23 गते शुक्रबार सड़क भाँचिँदा उक्त राजमार्ग अवरूद्ध भएको थियो। असोज 24 गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मरम्मत सम्भार गर्नुपर्ने भन्दै आज राति बन्द गर्न लागिएको हो। दशैंको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले दशैंको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खड़ा भएको बताउनु भएको छ। दशैं मनाउनको लागि असोज 17 गतेदेखि 25 गतेसम्म काठमाडौँ स्थित राष्ट्रिय बस पार्क नयाँ बस पार्कबाट 2,07,251 यात्री बाहिरिएका छन्। स्वास्थ्य बीमा बोर्डमा तीनजना सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषजी पौडेल, निजन उपाध्याय र तनवीर अहमद मिग्रानी नियुक्त हुनुभएको छ। नवनियुक्त सदस्यहरूले आज आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ। उहाँहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनको लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोध नारायण श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार उजुरीको लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 सर्वोच्चको न्यायाधीशको लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो, जसमा सर्वोच्च उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाक्सन, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गी रहनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी भएको बताउनु भएको छ। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथि भइरहेको घेराबन्दीले एकजुट भएर प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। उहाँले विगत केही वर्ष अगाडिदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताउनुभयो। आगामी निर्वाचनमा पनि एमालेको विरूद्धमा मोर्चाबन्दी हुन सक्ने उहाँको भनाइ छ। एमाले विरूद्धको 2077 सालदेखि नै घेराबन्दी शुरू हुन लागेको उहाँको आरोप छ। 77 सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि 78 साल भदौ 10 गते पार्टी विभाजन गराएको उहाँले बताउनुभयो। 2079 सालको निर्वाचनमा विभिन्न राजनैतिक दलले एमाले विरूद्ध मोर्चाबन्दी गरेको उहाँको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत एमाले पार्टी र नेताहरूको चरित्र हत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाउनुभयो। उहाँले पार्टीभित्रकै केही नेताको गलत गतिविधिको कारण पनि थप चुनौती उत्पन्न भएको बताउनु भएको छ। उहाँले केही साथीहरू गलत धन्दामा संलग्न रहेको र पार्टीभित्र विरोध नै गरिरहने परिवर्तन देखिएको आरोप पनि लगाउनु भएको छ। अब त्यस्तो हुन नदिने उहाँको दृढता रहेको छ। अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाउनु भएको छ। नेपालको राष्ट्रिय अस्मितामा आज पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उहाँको दावी छ। नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनर्स्थापनाको लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था समेत आउन सक्ने उहाँले बताउनु भएको छ। आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उहाँको भनाइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका उन्देश भण्डारडेक स्थित जनप्रकाश बहुमुखी क्याम्पसको 22 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा वक्ताहरूले विद्यार्थी केन्द्रित गुणस्तरीय तथा व्यावहारिक शिक्षामा जोड़ दिँदै सामुदायिक क्याम्पसलाई बजारको आवश्यकतासँग जोडेर अघि बढ़ाउनु पर्ने बताएका छन्। सभाका प्रमुख अतिथि क्याम्पसका संस्थापक सदस्य कृष्णराज पौडेलले तत्कालीन बौद्धिक व्यक्तित्वहरूको पहलमा स्थापित क्याम्पसले शैक्षिक उन्नयनमा सामाजिक भावनाका साथ योगदान पुर्याउँदै आएको बताउनुभयो। विकास क्रमिक प्रक्रिया भएकाले सकारात्मक सोचका साथ अघि बढ़न आग्रह गर्दै उहाँले विद्यार्थीको क्षमता, इमान्दारी र मेहनतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। क्याम्पस प्रमुख ऋषिराम बुढा थोकीले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई स्थानीय स्तरमै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले 2062 सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह सञ्चालनको स्वीकृति प्राप्त गरी क्याम्पस स्थापना गरिएको जानकारी दिनुभयो। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत उच्च शिक्षाका प्रमुख विदुर हरियाचार्यले शिक्षा र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो। लेखनाथ क्षेत्रमा दुईवटा विश्वविद्यालय रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक तथा प्राविधिक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा क्याम्पसका अध्यक्ष विजयराज भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, पूर्व अध्यक्ष गोविन्द कर्माचार्य र कृष्णहरि भण्डारी, जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, सहायक क्याम्पस प्रमुख अर्जुन ओझा, सदस्यहरू होमनाथ पौडेल र प्रेमकला आचार्य, अभिभावक श्रीमणी लामिछाने तथा विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष दीपा श्रेष्ठ लगायतले सामुदायिक क्याम्पसमा शैक्षिक पूँजी र प्रविधिको अभाव हुन नदिनुपर्ने धारणा राख्नुभएको थियो। लक्ष्मी आदर्श माध्यमिक विद्यालय पोखरा 27 58 वार्षिक उत्सवको अवसरमा चन्द्रकान्त ढकाल समाजसेवा तथा शिक्षा पुरस्कार प्रदान गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी पद्मराज ढकालले आफ्ना बुबाको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट समाजसेवा तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कारबाट तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवती रमण पौडेल र शान्ता पौडेल सम्मानित हुनुभएको छ। त्यसै गरी 5 दशक भन्दा बढ़ी समय शैक्षिक सेवा गर्नुभएका पोखरा 26 निवासी तथा विद्यालयका पूर्व प्रधानाध्यापक वेदना ढुंगानालाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको छ। दुवै पुरस्कारको राशि 25,025 रूपियाँ रहेको छ। पुरस्कार संस्थापक पद्मराज ढकालले विद्यालयको वार्षिक उत्सव समारोहमा उक्त पुरस्कार प्रदान गर्नुभएको हो। यसअघि समाजसेवा पुरस्कारबाट भोजराज भण्डारी तथा शिक्षा पुरस्कारबाट प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारी सम्मानित हुनुभएको थियो। शिक्षा पुरस्कार अन्तर्गत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई समेत सम्मान गरिँदै आएको छ। 2081 सालको एसईईमा छात्रतर्फ उत्कृष्ट भएका विवेक अधिकारी र विजय भुजेल तथा 2082 सालमा उत्कृष्ट भएका अनुज भट्टराईलाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको थियो। त्यसै गरी ढकालकी बहिनी अम्बिका ढकालले आमाको नाममा स्थापना गरेको फणीन्द्र कुमारी ढकाल शिक्षा पुरस्कारबाट 2081 सालको एसईमा उत्कृष्ट छात्र सोना ढकाल र 82 सालमा उत्कृष्ट छात्र सन्ध्या घरती मगर सम्मानित हुनुभएको छ। ढकालको एकल सांगीतिक कार्यक्रम 2069 बचत भएको रकमबाट अध्यक्ष स्थापना गरी 2070 सालदेखि उक्त दुवै शिक्षा पुरस्कार प्रदान गरिँदै आएको छ। यी पुरस्कारको राशि जनै 10,010 रूपियाँ रहेको छ। विद्यालयको 58 वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा पोखरा 27 कौडा अध्यक्ष पूर्णकुमार गुरूङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी लामिछाने तथा पुरस्कार संस्थापक पद्मराज ढकाल लगायतको उपस्थिति रहेको थियो। समाजसेवा, शैक्षिक योगदान र विद्यार्थीको उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएका यी पुरस्कारले सामाजिक सेवामा समर्पित व्यक्तित्व तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएका छन्।
1: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ। न्यू केनिसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामको लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडलहरूले प्रभावकारी स्तरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र वुडफोर्डले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फको विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिको लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ। भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह
0: गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नुभएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो तीनवटा नयाँ ठाउँ तोकिएका छन्, जसमा रामलीला मैदान, बुराली मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। कक्रोच जनता पार्टी सीजेपी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कड़ाई गरेको छ। पथरी शनिश्चरी नगरपालिका वडा नम्बर सातमा दोस्रो वडाध्यक्षीय खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। न्यू स्टार क्लबको आयोजनामा असोज 31 गतेदेखि कार्तिक 14 गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। बाल कल्याण माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न क्षेत्रका 12 फुटबल टीमले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको विजेता टीमले 1,50,000 रूपियाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टीमले नगद 80,000 रूपियाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगितामा सुकेचौरी फुटबल क्लब लेटाङ, नेताचोक टाइगर क्लब ग्रामथान, जुराहा फुटबल क्लब बेलबारी, एमएसएफसी पथरी, कञ्चनजंघा डीएफसी जीडी खिम्ती, रमाइलो फुटबल क्लब कानेपोखरी, अमरद फुटबल क्लब सुनवर्सी, मंगलबारी फुटबल क्लब उर्लाबारी, नेक्स्ट जेन मिक्लाजुङ, वाईएफसी भूटानी क्याम्प, टाँडी स्पोर्टिङ क्लब मिक्लाजुङ र आयोजक न्यू स्टार क्लब गरी 12 टीम सहभागी हुनेछन्। स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाड़ीको प्रतिभा पहिचान तथा खेलकुद मार्फत युवालाई सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि आयोजकले बताएका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह, प्रविधिको प्रयोगमा जोड़। बुढ़ी गण्डकी बाढ़ीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष। तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको उल्लेख। आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका सार्वजनिक। थप उपचारको लागि प्रेषण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य। गृहमन्त्री गुरूङ बिस्मेस्टेकमा भाग लिन भारत प्रस्थान। असोज 28 गते बुधबार स्वदेश फर्कने तालिका। एमालेमाथि चौतर्फी घेराबन्दी रहेको अध्यक्ष केपी ओलीको भनाई, एकजुट भएर प्रतिवाद गर्नुपर्ने उल्लेख। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल बुडफोर्डलाई प्रदान गरिने। भारतले जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाए र पथरीमा असोज 31 दोस्रो वडाध्यक्षीय फुटबल प्रतियोगिता हुने। विजेता टीमले नगद 1,50,000 रूपियाँ पाउने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: extreme energy drink.
1: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सुरक्षित।

0: अनिमा रिलायंस लाइफ इन्स्योरेन्स खुले रजियो
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
0: रंग बहार रंग बहार
3: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
0: वर्जर पेन्ट

0: ठंडू बम, एक बम तीन काम ठंडू बम।
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-579-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हाँ? यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
9: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन 3D टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
9: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3D MRI नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौ, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082 9846-48082।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 01-5275426 5376।

0: drip on ya.
1: Extreme energy drink.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
6: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
7: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
6: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
7: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
6: 24 घण्टा इमर्जेन्सी सेवा
7: सम्पूर्ण ओपीडी सेवा
6: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
7: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
6: रेटिना सम्बन्धी जाँच एवं उपचार
7: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
6: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
7: आँखा छर्केको सिधा पार्ने सर्जरी
6: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
7: लेजर सर्जरी सम्बन्धी सेवा
6: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
7: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
6: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
7: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
6: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
7: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
8: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
6: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
7: स्वस्थ आँखा स्वच्छ दृष्टि
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त,

0: तेरी हो नि बरु आज गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियर
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंट
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
3: अपरेशन पश्चात दुखाइ कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
5: फोन 061-590-162-590-163
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
1: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कॉलेज मा यूनिवर्सिटी अफ वुल्वरहैम्पटन UK संग को साझेदारी मा BSc ऑनर्स साइबर सिक्योरिटी र BSc ऑनर्स कंप्यूटर साइंस मा भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण मा अध्ययन गर्न संपर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: Mania Extreme Energy Drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0161-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: रंग बहार
12: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियर।
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
11: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
13: हेलो,
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न,
7: खै को बोलेको हो? मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
0: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाऊ न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864677887
4: तन्ना आजै फेरि हाल्नुहोस्

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 9251-9890-1090।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न

0: blanket, blanket cover, bed cover, divan set, door set, summer blanket, cushion cover, towel, kurta, tops, paine, ek matra thaun, kinmel sansar, gaira patan, pokhara. प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूल देखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9464667887
1: तन्ना आजै फेरि हाल्नुस्
2: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रुपाको
3: टाइम चेक
4: यति बेला रातिको 8 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रुपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय 93.4

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले रजियो कॉफी रेडी।
1: वाओ थैंक यू, यू सांस लाइक अच्छे सुगंधित बनाऊं तो मंगलदीप सेंट 3-in-1 के साथ।
2: आई लव द सेंट,
1: आई लव इट टू। हामीले मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
0: रंग बहार रंग बहार
4: वर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
0: वर्जर पेन्स।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो,
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने

0: कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
5: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
7: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: extreme energy drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: रिपोर्ट।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: रंगबहार रंगबहार
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्ट।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165855975744044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Media.
1: Extreme energy drink.
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार। आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9855-48082, 9841-48082।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: एबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौ।
0: आज राति सवारी बन्द गरेर नौ विशेष मुङलिङ सड़क खण्ड सहज पार्ने तयारी।
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ नै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद किसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यसो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 तुम्नुमुरी गाउँपालिकामा, 39 घाटतेमा, 64 आरूघाटमा, 58 त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 पक्की पुलहरू बगाएको छ, 2 झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तीनवटा जलविद्युत आयोजनामा चाहिँ उनीहरूको चाहिँ अब अस्थायी टहराहरू त्यो सबै बगाएको छ। भेडी गोठहरू चारवटा सिटी भएको छ, सहरी साधन पाँचवटा बगाएको छ। पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या हराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेडी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेको सितृफुली बाढीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो। करिब पाँच बजेतिर पहिरो गएको, पौने सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने यो भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेसन हाम्रो आरू घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। नबसेपछि त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो। त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो। तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो। तलको हाम्रो आरूघाटमै पुग्न 2 घण्टा लाग्यो बाढीलाई। भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घण्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरलाई पनि सजिलो भयो। माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ। यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो। पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो। अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला। अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेका छौँ। सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम।
0: त्यो भनेको कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ, अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ। मान्छेले हेरेपछि मात्रै, अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि, मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ। अनि जब त्यसमा बाढी भन्ने खालको देखियो, उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो। नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ। तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुन्डिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ, त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ। बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ, त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ। त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो, अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ। तर त्यसमा हामी एउटा निर्केउलोमै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झुलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती माथि स्थित फलाङको खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल:
5: असहजता बीच पनि सहजता निम्त्याएको छ र मल्लमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आते जाते गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अचम्मै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्:
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजेमा धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेलीब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सेतुछुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुङलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
8: अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन, कतै पनि त्यो बाटोमा दुईतर्फी नै चल्छ,
8: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन।
0: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
0: सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा सभापति थापाको जोड़। कांग्रेस ठूला नेताहरूको मात्र नभएको प्रस्तुति। भोटेकुसी बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण। बेपत्ताका परिवारले नाता प्रमाणित र स्व घोषणासहित निवेदन दिनुपर्ने। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह। प्रविधिको प्रयोगमा जोड़। बूढ़ी गण्डकी बाढ़ीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष। तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको उल्लेख। आत्महत्या जोखिम मूल्यांकन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका सार्वजनिक। थप उपचारको लागि प्रेषण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य। सवारी दर्ता र नामसारी प्रक्रिया सहज बनाउन कार्यविधि संशोधन। अब सवारी धनी स्वयं यातायात कार्यले धाउन नपर्ने। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने। भारतले जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटायो र नेपालका 5 जनालाई ओलम्पिक काउन्सिल अफ एसियाको सम्मान। पथरीमा असोज 31 देखि दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने। विजेता टुमले नगद 1,50,000 रूपियाँ पाउने। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताउनु भएको छ। पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरूङको 13 पुण्यतिथिमा नेपाली कंग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीले आज आयोजना गरेको शोक सभामा उहाँले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनु भएको छ। सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबै पार्टी भएको बताउनुभयो। सभामा दिवंगत नेता गुरूङले पार्टी र समाजमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कंग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुक सहभागी भएका थिए। यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामशाली प्रक्रियालाई थप सरल, सहज र सेवाग्राही मैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060मा मन्त्री स्तरबाट केही प्रावधानहरू संशोधन गर्दै अब सवारी साधन दर्ता वा नामसारीको लागि सवारी धनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको हो। नयाँ व्यवस्था अनुसार सवारी साधन बिक्री गर्ने डिलरले गरेको प्राविधिक जाँचलाई नै अन्तिम मान्यता दिइनेछ, जसका कारण सवारी साधनलाई पुनः भौतिक रूपमा यातायात व्यवस्था कार्यालय पुर्याएर जाँच गराउनुपर्ने झन्झट समाप्त भएको छ। त्यस्तै सवारी खरिदकर्ता स्वयं उपस्थित हुन नसकेको खण्डमा वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचय पत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचय पत्र सहित यातायात कार्यालयमा उपस्थित भई दर्ता तथा नामसारीको कार्य सहजै सम्पन्न गर्न सक्नेछन्। सवारी साधनको बीमा गर्न वा बीमा नवीकरणको लागि पनि सवारी धनी स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन। विभागले नामसारी तथा बायोमेट्रिक प्रक्रियालाई आधुनिक र प्रविधि मैत्री बनाउन भीआरएस प्रणालीसँग आबद्ध गर्ने व्यवस्था मिलाएको छ। यसका लागि सवारी विक्रेता, वितरक वा कम्पनीलाई एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन सक्ने प्राविधिक सुविधा यातायात व्यवस्था कार्यालयले उपलब्ध गराउनेछ। सरकारले रसुवाको भोटेकुसी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछ। बेपत्ताका परिवारले नाता प्रमाणित र स्व घोषणासहित निवेदन दिनुपर्नेछ।

परिवारका सदस्य नभएको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रोभरमा सरजमिन मुचुल्का उठाइनेछ। पालिकाले तीन दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन्। त्यसको पाँच दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाको लागि प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। सरकारले भोटेघोसी बाढ़ीमा बेपत्ता भएकाहरूलाई पनि मृत घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीपन आवश्यक रहेको बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। उहाँले सधैं अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा भएको बताउनुभयो। आफ्नो संगठनमा पूर्ण प्रतिबद्ध भई सहयोग र सहकारीसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आज दीक्षित हुनुभएका प्रहरीहरूलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्य र सफलताको कामना गर्नुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बुढ़ी गण्डकीमा आइतबार आएको बाढ़ीको कारण हिम पहिरो भएको बताएको छ। केन्द्रले बुढ़ी गण्डकी बाढ़ी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै 10 अक्टूबरमा माथिल्लो भागमा हिमपात भएको र सोही भागबाट ठूलो हिम पहिरो वा चट्टानी पहिरो शुरू भएको देखिएको बताएको छ। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार बाढ़ीको उद्गम स्थलमा 6 अक्टूबरको सैटेलाइट तस्विरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र चट्टानी ढलान मात्र देखिएको थियो। 10 अक्टूबरको तस्विरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिम पहिरो वा चट्टानी पहिरो शुरू भएको देखिन्छ। केन्द्रले भनेको छ

आधार प्रदान गर्नेछ। मन्त्री मेहताले निर्देशिका जारी हुनु आत्महत्याको जोखिम समयमै पहिचान तथा उपयुक्त सम्बोधन गर्न स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने महत्वपूर्ण पहल भएको बताउनुभएको छ। स्वास्थ्य सेवा विभागले निर्देशिकालाई साथै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संरचना मार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने जनाएको छ। निर्देशिकाको कार्यान्वयनको लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा नियमित अनुगमनलाई प्राथमिकता दिइनेछ। आत्महत्या तथा आत्महानि सम्बन्धी घटनाको व्यवस्थित अभिलेखीकरण, प्रतिवेदन र तथ्याङ्कको प्रयोग मार्फत अनुगमन तथा मूल्यांकन प्रणालीलाई समेत प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। संघ प्रदेश र स्थानीय तहका सरकार, स्वास्थ्यकर्मी तथा समुदायबीचको समन्वय र सहकार्य मार्फत निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरी आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, आवश्यक सहयोग र उपचारमा पहुँच सुनिश्चित गर्ने विभागले अपेक्षा गरेको छ। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो एक बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएका गृहमन्त्रीबारे गृह मन्त्रालयले जानकारी दिएको छ। गृहमन्त्री गुरूङले असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। त्यस बैठकमा लागू पदार्थ सरपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपज्जन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकारी प्रवर्धनका लागि छलफल हुनेछ। मन्त्रालयका अनुसार त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेक स्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिनेछ। बैठकमा जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रमा बढ़दो प्राकृतिक विपदको जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकारी बढ़ाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेक अन्तर्गत महत्वपूर्ण सहकारीको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रका रूपमा रहेको उक्त बैठक पहिलो पटक भारतमा आयोजना हुन लागेको हो। उक्त संयन्त्रको परिकल्पना सन् 2018 काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो। गृहमन्त्री गुरूङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते बुधबार स्वदेश फर्कनुहुने तालिका छ। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनको लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार उजुरीको लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 सर्वोच्चको न्यायाधीशको लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो, जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाक्सन, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गी रहनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताउनु भएको छ। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा आज उहाँले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभयो। उहाँले विगत केही वर्ष अगाडिदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताउनुभयो। आगामी निर्वाचनमा पनि एमालेको विरूद्धमा मोर्चाबन्दी हुन सक्ने बताउनुभयो। एमाले विरूद्धको 2077 नै घेराबन्दी शुरू हुन लागेको उहाँको आरोप छ। 77 पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि 78 भदौ 10 पार्टी विभाजन गराएको उहाँले बताउनुभयो। 2079-80 निर्वाचनमा विभिन्न राजनैतिक दलले एमाले विरूद्ध मोर्चाबन्दी गरेको उहाँको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो। मधेसी ओलीले सामाजिक सञ्जाल मार्फत एमाले पार्टी र नेताहरूको चरित्र हत्या गर्ने तथा जनतामाज अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाउनुभयो। उहाँले पार्टीभित्रकै केही नेताको गलत गतिविधिको कारण पनि थप चुनौती भएको बताउनु भएको छ। अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाउनु भएको छ। नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उहाँको दावी छ। नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनर्स्थापनाको लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उहाँको भनाइ छ। उहाँले आन्दोलन न्याय शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताउनु भएको छ। तनहुँको आबुखैरिन गाउँपालिका छ डुमरी डाँडामा आज साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। दुर्घटनामा आबुखैरिनी गाउँपालिका 6 छापसुहारा बस्ने 47 वर्षीय इन्द्रमाया गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

0: बारादीबाट हिलेखर्कतर्फ जाँदै गरेको गदुई च 3269 नम्बरको बोलेरो जीप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सड़कबाट करिब 7 मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते गुरूङलाई उपचारको लागि आँपुखैरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनु भएको छ। दुर्घटनामा घाइते भएका 6 जनाकै आँपुखैरी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी नायक उपरीक्षक घिमिरेले बताउनु भएको छ। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आबु खैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरी सहित 10 जनाको टोली घटनास्थलमा खटिएको थियो। जीप चालक आबु खैरेनी गाउँपालिका छ हिलेखर्क निवासी 33 वर्षीय लक्ष्मण गुरूङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरू गरेको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा। अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-5525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

राति 9 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखरा महानगरपालिका 29 भण्डारडेग स्थित जनप्रकाश बहुमुखी क्याम्पसको 22 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा वक्ताहरूले विद्यार्थी केन्द्रित गुणस्तरीय तथा व्यावहारिक शिक्षामा जोड़ दिँदै सामुदायिक क्याम्पसलाई बजारको आवश्यकतासँग जोडेर अघि बढ़ाउनु पर्ने बताएका छन्। सभाका प्रमुख अतिथि तथा क्याम्पसका संस्थापक सदस्य कृष्णराज पौडेलले तत्कालीन बौद्धिक व्यक्तित्वहरूको पहलमा स्थापित क्याम्पसले शैक्षिक उन्नयनमा सामाजिक भावनाका साथ योगदान पुर्याउँदै आएको बताउनुभयो। विकास क्रमिक प्रक्रिया भएकाले सकारात्मक सोचका साथ अघि बढ़न आग्रह गर्दै उहाँले विद्यार्थीको क्षमता, इमान्दारी र मेहनतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। व्यवस्थापन संकायमा विद्यार्थीको रूचि बढ़िरहेको अवस्थामा सोही अनुसार अध्ययन अध्यापनलाई प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव थियो। क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई स्थानीय स्तरमै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले 2062 सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह सञ्चालनको स्वीकृति प्राप्त गरी क्याम्पस स्थापना गरिएको जानकारी दिनुभयो। स्थापनाकालमा जग्गा, स्थायी आमदानी, फर्निचर, पुस्तकालय तथा पर्याप्त विद्यार्थीको अभाव झेलिएका क्याम्पसमा हाल 10 कक्षा कोठा, पुस्तकालय, सभाहाल र प्रशासनिक कक्ष रहेका छन्। हाल बिहानको कक्षामा 406 जना विद्यार्थी अध्ययनरत रहेको बुढाथोकीले जानकारी दिनुभएको छ। क्याम्पसलाई समुदाय केन्द्रित बनाउने, सरसफाईमा जोड़ दिने तथा 5 वर्ष आर्थिक रणनीति मार्फत संस्थाको विकास गर्ने योजना रहेको उहाँले बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार अघि बढ़दै गुणस्तरीय स्नातक तथा स्नाकोत्तर शिक्षा, अनुसन्धानमूलक गतिविधि र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत उच्च शिक्षाका प्रमुख विदुर हरियासारेले शिक्षा र बजारबीच पर्दशीय सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो। लेखनाथ क्षेत्रमा 2 विश्वविद्यालय रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक तथा प्राविधिक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। सामुदायिक क्याम्पसमा विद्यार्थीको आकर्षण बढ़ाउन बजारको आवश्यकता अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव थियो। कार्यक्रममा क्याम्पस अध्यक्ष विजयराज भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, पूर्व अध्यक्षहरू गोविन्द कर्माचार्य र कृष्णहरि भण्डारी, जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्मा, सहायक क्याम्पस प्रमुख अर्जुन ओझा, सदस्यहरू होमनाथ पौडेल र प्रेमकला आचार्य, अभिभावक श्रीमती लामिछाने तथा विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष दीपा श्रेष्ठ लगायतले सामुदायिक क्याम्पसमा शैक्षिक पूँजी र प्रविधिको अभाव हुन नदिनुपर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट हुने पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका छात्र छात्रालाई नगद र पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले गर्नुभएको थियो। लक्ष्मी आदर्श माध्यमिक विद्यालय पोखरा 27 58 वार्षिक उत्सवको अवसरमा चन्द्रकान्त ढकाल समाजसेवा तथा शिक्षा पुरस्कार प्रदान गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी पद्मराज ढकालले आफ्नो बुबाको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट समाजसेवा तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कारबाट तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवती रमण पौडेल र शान्ता पौडेल सम्मानित हुनुभएको छ। त्यसै गरी 5 दशकभन्दा बढ़ी समय शैक्षिक सेवा गर्नुभएका पोखरा 26 निवासी तथा विद्यालयका पूर्व प्रधानाध्यापक वेदनाथ ढुंगानालाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको छ। दुवै पुरस्कारको राशि 25,025 रूपियाँ रहेको छ। पुरस्कार संस्थापक पद्मराज ढकालले विद्यालयको वार्षिक उत्सव समारोहमा प्रदान गर्नुभएको हो। यसअगाडि समाजसेवा पुरस्कारबाट भोजराज भण्डारी तथा शिक्षा पुरस्कारबाट प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारी सम्मानित हुनुभएको थियो। शिक्षा पुरस्कार अन्तर्गत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई समेत सम्मान गरिँदै आएको छ। 2081 सालको एसईमा छात्रतर्फ उत्कृष्ट भएका विवेक अधिकारी र विजय भुजेल तथा 2082 सालमा उत्कृष्ट भएका अनुज भट्टराईलाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको थियो। त्यसै गरी ढकालकी बहिनी अम्बिका ढकालले आमाको नाममा स्थापना गरेको फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कारबाट 2081 सालको एसईमा उत्कृष्ट छात्रा सोना ढकाल र 2082 सालमा उत्कृष्ट छात्रा सन्ध्या घरती मगर सम्मानित भएका छन्। ढकालको एकल सांगीतिक कार्यक्रम 2069 बचत भएको रकमबाट अक्षकोष स्थापना गरी 2070 सालदेखि उक्त दुवै शिक्षा पुरस्कार प्रदान गरिँदै आएको छ। यी पुरस्कारको राशि जुनै 10,010 रूपियाँ रहेको छ। विद्यालयको 58 वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा पोखरा 27 वडाध्यक्ष पूर्णकुमार गुरूङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी लामिछाने तथा पुरस्कार संस्थापक पद्मराज ढकाल लगायतको उपस्थिति रहेको थियो। समाजसेवा, शैक्षिक योगदान र विद्यार्थीको उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कारले सामाजिक सेवामा समर्पित व्यक्तित्व तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से 4 अंकले बढ़ेर 2,595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ।
आज नेप्से बढे पनि कारोबार रकम पनि घटेको छ। हिजो 4,83 करोड़को कारोबार भएकोमा आज 354 वटा कम्पनीको 1,27,83,000 4,46 करोड़ रूपियाँमा किनबेच भएको छ। यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिनु भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडलहरूले प्रभावकारी स्तरीकरण नीति कार्यान्वयन गर्ने क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र वुडफोर्डले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ। भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमको आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनको लागि जन्तर मन्तरको साटो 3 नयाँ ठाउँ तोकिएका छन्, जसमा रामलीला मैदान, बुराली मैदान र पूर्वी दिल्लीको सिविडी मैदान रहेका छन्। कक्रोच जनता पार्टी सीजेपी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाई गरेको छ। कैयौं प्रदर्शनकारी र नेताहरूलाई पक्राउ गर्नुको साथै मध्य दिल्ली क्षेत्रको मेट्रो स्टेशन र इन्टरनेट सेवामा समेत अस्थायी कडाई गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसिएले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका 4 र नेपालका 1 खेल पत्रकारलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। ओसिएले नेपाल ओलम्पिक कमिटी एनओसीका सचिव रामकृष्ण श्रेष्ठ, सदस्य लाखपा छिरिङ लामा, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, आईटी एण्ड कम्युनिकेशन अफिसर आयुष जोशीका साथै गोर्खापत्र दैनिकका 1 खेल पत्रकार प्रजित साक्यलाई एसियाली खेलकुदको पदक र कदर पत्रसहित सम्मान गरिएको हो। एसियाको सर्वाधिक ठूलो खेल मेला एसियाको खेल भावना, एकता र सहभागिताको मूल्य मान्यताको प्रवर्धन र प्रचार प्रसार गरेको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो। विश्व एसियाली खेलकुद जापानको आइची नागोया शहरमा सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना भएको थियो। आइची नागोया एसियाडमा 45 देशका खेलाड़ी र अफिसियल गरी करिब 17,000 सहभागिता रहेको थियो। नेपालका 135 खेलाड़ीले 21 खेलमा सहभागिता जनाएका थिए। विश्व एसियाडमा नेपालले 2 काँस्य पदक हासिल गरेको थियो। कर्णाटकका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपाललाई काँस्य दिलाउनु भएको थियो। मोरङको पथरी शनिश्वर नगरपालिका वडा नम्बर 7 दोस्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। न्यू स्टार क्लबको आयोजनामा असोज 31 गतेदेखि कार्तिक 14 गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। बाल कल्याण माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न क्षेत्रका 12 फुटबल टीमले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको विजेता टीमले नगद 1,50,000 रूपियाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टीमले नगद 80,000 रूपियाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा सुकेचौरी फुटबल क्लब लेटाङ, नेताचोक टाइगर क्लब ग्रामथान, जुराहा फुटबल क्लब बेलबारी, एमएसएफसी पथरी, कञ्चनजंघा डीएफसी जिरीखिम्ती, रमाइलो फुटबल क्लब कानीपोखरी, अमरदह फुटबल क्लब सुनवर्सी, मंगलबारी फुटबल क्लब उर्लाबारी, नेक्स्ट जेन मिक्लाजुङ वाईएफसी भूटानी क्याम्प, टाँडी स्पोर्टिङ क्लब मिक्लाजुङ र आयोजक न्यू स्टार क्लब गरी 12 टीम सहभागी हुनेछन्। स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाड़ीको प्रतिभा पहिचान तथा खेलकुद मार्फत युवाहरूलाई सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिताले स्थानीय खेल प्रेमीलाई उत्साहित बनाउनुको साथै विभिन्न क्षेत्रका फुटबल टीमबीच प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकका अध्यक्ष दिवस लिम्बुले जानकारी दिनुभएको छ। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा सभापति थापाको चोट, कांग्रेस ठूला नेताहरूको मात्र नभएको प्रश्नोक्ति। भोटेकुसी बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण एकिन गर्न विशेष प्रक्रिया निर्धारण, बेपत्ताको परिवारले नाता प्रमाणित र सो घोषणासहित निवेदन दिनुपर्ने। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह, प्रविधिको प्रयोगमा जोड़।
बुढ़ी गण्डकी बाढ़ीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष तल्लो उपत्यकामा बनेको गेग्रामको थुप्रोले नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको उल्लेख आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका सार्वजनिक थप उपचारको लागि प्रेषण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य सवारी दर्ता र नामसारी प्रक्रिया सहज बनाउन कार्यविधि संशोधन अब सवारी धनी स्वयं यातायात कार्यले धाउनु नपर्ने यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल वुडफोर्डलाई प्रदान गरिने भारतले जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटायो र नेपालका पाँचजनालाई ओलम्पिक काउन्सिल अफ एसियाको सम्मान पथरीमा सोझेक 30 दोस्रो वडा आदर्श कप फुटबल प्रतियोगिता हुने विजेता टीमले नगद 1,50,000 रूपियाँ पाउने हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस् नमस्कार शुभरात्रि।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी इसिजी इइजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखले ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-2-51-98-190।
13: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
14: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
13: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
14: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
13: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
14: फोन
13: 5308-15-5308-15।
14: मोबाइल नम्बर 98-560-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
15: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
16: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
17: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
16: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
17: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
16: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
17: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
16: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
17: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
16: नेपाल आदिवासी जनजाति महासंघ।
18: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
19: हेलो,
20: हजुर नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न।
1: खै को बोलेको हो? मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: drip on ya.
1: Extreme energy drink.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी.
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बर्जर पेंट

0: के छ हौ माइलो, धेरै पछि पो भेट भइयो त।
1: ठिकै छु दाई, के गर्नु हजुर, पूर्व म परे पश्चिम, भेटुन त साह्रै गाह्रो हो दाई।
0: ल त्यसो भए यही मौकामा एउटा पूर्वील गीत गाइदिउँ न त, गाउने हो त?
1: हुन्छ नि दाई, मलाई पनि पूर्वील गीत साह्रै मनपर्ने। हजुर सुरु गर्नुहोस्, म पछ्याउँदै आउँछु नि।
0: ओके, म सुरु गर्छु है दाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।